0: कार्यलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन् तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ़दै गएको छ।
1: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार प्रसार कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाडौँकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा उनी चोरी, छै झगड़ा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ़दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढ़ेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 देखि 25 वर्ष उमेर समूह सबैभन्दा बढ़ी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10 देखि 11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा लागू औषध कारोबार, ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
0: रूग्न ठिक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठिक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढ़ी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत 1 महीनाभन्दा बढ़ी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालले एक असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरूले बताएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीएलले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पनि पूरा हुन सकेको छैन।
2: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ़ने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। बैंकले सार्वजनिक गरेको चालू वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ।
2: नेपालमा राइड शेयरिङ सेवा शुरू भएको करिब 10 वर्षपछि कानून निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यावहारिक नभएको सरकारवालाहरूले बताएका छन्। राइड शेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा सार्वजनिक गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 मस्यौदा सार्वजनिक गरेको छ, जसमा भएका कतिपय व्यवस्था व्यावहारिक बनाउनु पर्ने उनीहरूको भनाइ छ।
1: आगामी वर्षको बजेटमा पनि सांसदहरूलाई घुमाउरो शैलीमा बजेट दिने तयारीमा प्रदेश सरकार लागि परेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा बजेट वितरण गर्न सर्वोच्च अदालतले रोक लगाए तापनि केही प्रदेश सरकारले सांसदसित योजना माग गरेर बजेट वितरण गर्दै आएका छन्। अघिल्ला वर्षमा जसरी आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पनि सुदूरपश्चिम लुम्बिनी र बागमतीले सांसदले रोजेका योजनामा बजेट बाँड्दैछन्।
2: बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले सम्भवत नेपालमै पहिलो पटक शिक्षणमा एआईको प्रयोग सम्बन्धी 16 बुँदे प्रतिबद्धता जारी गरेका छन्। शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको सुरक्षित सृजनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता सहित जारी गरिएको प्रतिबद्धता पत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ। तालिममा गाउँपालिकाभित्रका 45 जना प्रधानाध्यापक शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार अध्यापक तथा एआई अध्येता एवं अभ्यासकर्ता जीवन भण्डारीले पाठ योजना निर्माण, प्रस्तुतिकरण, प्रश्नपत्र तयारी, विद्यार्थी मूल्यांकन, अध्ययन सामग्री विकास लगायतका कार्यमा उपयोगी 10 भन्दा बढ़ी एआई टूल्सको प्रयोगात्मक अभ्यास गराउनु भएको थियो।
1: बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
2: अब शेयर बजार शुक्रबार पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो दिनभन्दा 4 अंक घटेर नेप्से 2724.03 बिन्दुमा बन्द भएको हो। यो दिन बजार 2731 बिन्दुदेखि खुल्ला भएको थियो। अधिकतम 2733.31 बिन्दुसम्म पुगेको नेप्से 2717.69 बिन्दुसम्म झरेको थियो।
3: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए।
1: अब खेल खबर। विश्वकप 2026 अन्तर्गत समष्टिको बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन्। अहिले जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन्। 24 वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको 21 मिनटमा स्तब्ध बनेको थियो। अफ्रिकी पावर हाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइब्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए भने त्यस्तै इन्जुरी समयमा नाटकीय गोलसँगै कतारले स्विजरल्याण्डसँग खेल बराबरी खेलेको छ। फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:15 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ।
2: अब विचार विश्लेषण। बेलायतको सुर्ती सम्बन्धी नयाँ कानून हुन सक्छ नेपालका लागि मार्गदर्शन शीर्षकमा राजुमान सिंहको विचार अभियान दैनिकमा छापिएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रण केवल स्वास्थ्यको प्रश्न होइन, यो आर्थिक विवेक, वातावरणीय सुरक्षा, युवा पुस्ताको उज्यालो भविष्य र राष्ट्रको समग्र समृद्धिसँग जोड़िएको एउटा राष्ट्रिय दायित्व हो। आज लिइने दूरदर्शी निर्णयले नै भोलिको स्वस्थ, स्वच्छ, उत्पादनशील र समृद्ध नेपाल निर्माण गर्नेछन्। नेपालमा प्रत्येक वर्ष अनुमानित 27,000 भन्दा बढ़ी मानिसहरू सुर्तीजन्य पदार्थसँग सम्बद्ध रोगहरूका कारण मृत्युवरण गर्छन्। बेलायतमा 1 जनवरी 2009 त्यसपछि जन्मिएका व्यक्तिहरूले जीवनभर कानूनी रूपमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने छैनन्। नेपालमा 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न कानून त निषेध छ, तर व्यवहारमा यो नियमको पालना अत्यन्त कमजोर छ।
1: सरकार ठूलो कि नागरिक शीर्षकमा केशव दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार भन्नु फगत मिथ्या विषय हो, किनभने शक्ति सरकारसँग हुँदैन, बरू नागरिकसँग हुन्छ। हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौं र खोजौं उत्तरदायी सरकार। संविधान, कानून, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार, जनताको माथतको सरकार, जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार। के हाम्रो सरकार नागरिकप्रति उत्तरदायी छ? के सरकार नागरिक सर्वोच्चता र जवाबदेहिताप्रति प्रतिबद्ध छ? समय नबित्दै यी प्रश्नहरूबाट सरकारको परीक्षण गरौं, अन्यथा शक्तिशाली सरकारले स्वयं नागरिकमा निहित शक्तिहरूको अपहरण नगरोस्। बेलैमा सचेत बनाऊ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163-55553 र 98423-18049।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: 19 वर्ष प्रवेशको अवसरमा डडेलधुराको आफ्नो एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै भारतले स्वीकृति नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
1: कांग्रेसमा देवबहादुर कोइराला पक्षधरले सदस्यता अध्यावधिक गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
2: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
1: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
2: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड एक एकको बराबरीमा रोकिए। आजै बिहान 2 खेल हुँदै भोलि बिहान 4 खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
1: समकक्षी वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकता को बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृत नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृत नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगसिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावट सम्झौता अनुसार थप 20 मेगावट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
2: अब राजनीतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समय सीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणा सहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधि नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई ओडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राष्ट्रपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको राष्ट्रपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डो स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ।
1: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढ़ेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढ़ी आवेदन हो। ठूलो संख्यामा आवेदन पढ़ेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वित्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
2: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो।
4: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवाने गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाड्न दबाव दिएको आरोप
1: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यो वनलाई आर्थिक युनियन मात्रै होइन यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलिक ठूलो ऊ भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
2: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। होलीको राजनीतिक उदय सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विष्णुले खबर लेख्नु भएको छ। केपी शर्मा होलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि बल झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: वाल्मीकि क्याम्पसको कागजात कृति गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारत चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको अकुपेन्सी इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद बकेउता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागु औषधको फैलिँदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि 1 जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरू बीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको एएन 32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
2: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। छैठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौनी 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
7: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फ्रिकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौं.
4: राष्ट्रिय कार्यसंघले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौँ.
3: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघको बन्दको तर अहिले यहाँहरू एकदम धेरै फुर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छन्?
4: आर्थिक स्वायत्तता दिनेछौँ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र बजार मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टरमा यसलाई थप बलियो आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौं भनेर जुन बजेट वक्तव्यमा आएको छ अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छ भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका
3: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ जो घोषणा पत्र जारी गर्नुभएको छ. त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौँ भन्छौँ त्यसलाई मर्ज गर्ने एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
4: प्रदेश सरकारहरूले विभिन्न डिभिजनल वन कार्यालयहरूले उनीहरू आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्. त्यस कारणले हामीले खालि यो वनलाई आर्थिक युनियन मात्रै होइन यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलिक ठूलो ऊ भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ.
3: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ. सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेको छ त्यो पनि पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो. त्यो भनेको कस्तो?
4: समुदायले विभिन्न क्रियाकलाप गर्दै आगलागी नियन्त्रण गरेर वनको संरक्षण गरेर वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछ. त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ. त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो.
3: यो अहिले दुई चरण नेपालमा लागू भइरहेको छ.
4: यो दुईटा स्किम भनौँ न एउटा तराईमा लागू भइरहेको छ. त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ. अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ. इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम दुईटा स्किम लागू भइरहेको छ.
3: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ. सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर तपाईँले त्यो भन्नु खोजेको छ.
4: त्यसमा हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ. त्यो एनडीसीटीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो.
0: फ्रिकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
3: परराष्ट्र मन्त्री खनाल सिंह जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावट बिजुली रोकियो. 1730 मेगावटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
0: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा राष्ट्रपतिको नयाँ नेतृत्व पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
5: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाड्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
0: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
5: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ, तर निकै पहिले पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा दुईजना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् एकजना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
2: ठिक छ हुलास भई अरू किन खोज्ने।

पहिलो चरणमा युद्ध रोक्ने र दोस्रोमा अन्य विषयमा सम्झौता गर्ने तयारी र विश्वकप फुटबलमा कतार र स्विजरल्याण्ड बीच एक एकको बराबरी आजै भएको अर्को खेलमा क्यानाडा र बोस्निया हर्जगोविना पनि एक एकको बराबरीमा रोकिए।

0: हजुर, अब चाँदीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चाँदीमा घर कर्जा, चाँदीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यम ठगी करने डिजिटल लेंडिंग भन्दै झूठो लोन ऐप बनाकर स्कैमिंग करने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे वा अफर को माध्यम ठगी करने ठगर को बिग बिगी बढ़े हुनाले यसका ठगर सावधान रहो कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने त्यो यकिन भन्न सक्दिन तर वार्षिक आय भने करिब 30 करोड़ हुने गरेको छ त्यसको केही क्षण अघि मात्र उनलाई जगदम्बा स्टिल्सलाई बुझाएको 75,26,32,000 रूपियाँको स्रोत सोधिएको थियो जवाबमा उनले भनेका थिए स्रोत हाल खुलाउन सक्दिन पछि कारोबार हेरेर भन्न सक्छु वैध आमदानी भन्दा बढ़ी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा बैंकिङ धितोपत्र र बीमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर भएका छन् प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र राष्ट्र बैंक सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन् त्यसमा भट्टसहित उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह लक्की समूहका प्रबन्ध निर्देशक अमित मोर लगायत 86 विरूद्ध मुद्दा दायर भएको छ जसमध्ये सबैभन्दा बढ़ी भट्टको हकमा करिब 27 अर्ब र त्यसको सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढ़ीको बिगो कायम गरिएको छ दायर भएका 4 अभियोग पत्र केलाउँदा यस प्रकारका मुख्य पात्र भट्ट अग्रवाल गोल्छा मोर शाह लगायतले आफू निर्दोष रहेको दावी गर्दै सारा दोष अरूमाथि थोपारेका छन् वकिलले तयार पारेका यी अभियोग पत्रहरूमा उनीहरूले सञ्जाल खड़ा गरी कानूनको आँखा छलेर वित्तीय अपराध गर्न कागजी जग्गा बैनादेखि पारिवारिक अंश बण्डासम्म गरेको देखिन्छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूलाई भट्टले आफ्नो कारोबारको स्रोत थाहा नभएको भनिदिएको बयान तिनै अभियोग पत्रमा समेटिएको छ कंग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउवा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिँदासम्म पनि सदस्यता अध्यावधिक गरेका छैनन् सदस्यता अध्यावधिक गर्ने म्याद भने बिहिबार नै सकिएको छ सदस्यता अध्यावधिक प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कंग्रेस वृत्तमा देखिएको छ सदस्यता अध्यावधिक अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकालाई अध्यावधिकमा समावेश गरिने बताउँछन् नयाँ सदस्यता वितरणको समयसीमा 20 असारसम्म तोकिएको छ त्यस अवधिसम्म छुटेका कसैले अध्यावधि गर्न चाहे केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ त्यसपछि मिलाउँछौ उनले भने नेताहरूका हकमा अझै सहज वातावरण बनाउँछौ पूर्व सभापति देउवा पत्नी आरजू राणा सहित विदेशमै रहेका छन् 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर गएका थिए

0: पनि दिल्ली हुँदै सिंगापुर गएकी थिइन्। यसबीचमा उनीहरू हङकङ पुगेका थिए। अहिले उनीहरू कहाँ छन् भन्ने सार्वजनिक गरिएको छैन। प्रत्यक्ष सम्पर्क हुन नसके पनि देउबालाई सदस्यता अध्यावधिकका लागि आग्रह गर्दै आएको महामन्त्री पौडेलले बताए। नेताहरू देउबा, खड्का, कोइरालासँगै कृष्णप्रसाद सिटौला, प्रकाश मानसिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छेदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, ज्ञानेन्द्र बहादुर कार्कीले पनि अध्यावधिक गरेका छैनन्। यस्तै एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, शंकर भण्डारी, महालक्ष्मी उपाध्याय, डिना अम्बिका बस्नेत, बीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी र जितजङ बस्नेत लगायत पनि यस प्रक्रियाबाट बाहिरै छन्। कंग्रेसका अनुसार अध्यावधिक गर्न योग्य क्रियाशील सदस्यको संख्या 7,82,209 छ। तीमध्ये 5,38,622 जनाले अध्यावधिक गरिसकेका कंग्रेसको केन्द्रीय कार्यालयको भनाई छ। केन्द्रीय कार्यालयबाट जारी विज्ञप्ति अनुसार 1,48,309 जना अध्यावधिक प्रक्रियामा रहेका छन्। देउबा र कोइराला पक्षधर नेताहरू अहिलेको अध्यावधिकका आधारमा नभएर पुरानै नवीकरणका आधारमा महाधिवेशनमा भाग लिन पाउनुपर्ने अडानमा छन्। तर सभापति गगन थापाले अध्यावधिक गराएका सदस्यहरूले मात्रै आगामी 15 महाधिवेशनमा भाग लिन पाउने बताउँदै आएका छन्। पार्टीका अरू पदाधिकारीको भनाई पनि त्यही नै छ। पार्टीको 15 महाधिवेशन 14-19 असोजमा हुने कार्यतालिका रहेको छ। शुरूआत भने 2 भदौको वडा अधिवेशनबाट हुँदैछ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। पुराना दलहरू नेपाली कंग्रेस, एमाले, नेकपा र जसपा नेपालले सदस्यता नवीकरण र नयाँ सदस्य थप्न कसरत शुरू गरेका छन्। तर पार्टीका संगठित सदस्य निष्क्रिय हुन थालेपछि दलहरूलाई चुनौती थपेको छ। गत फागुन 21 गते भएको प्रतिनिधिसभा निर्वाचनमा रासपाको विशाल जनमतका कारण पनि पुराना दलका कार्यकर्ताको सक्रियतामा कमी आएको पार्टीहरूको विश्लेषण छ। पार्टीभित्र अवसर, टिकट र जिम्मेवारी वितरणमा गुटको प्रभाव बढ़ी भएकाले आकर्षण घटेको टिप्पणी हुन थालेको प्रसंगसहित कान्तिपुर कर्मी गंगा ले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौ।
2: पार्टी नेतृत्वमा गगन थापा आएपछि बद्रिएको कंग्रेसका रूपमा परिभाषित गर्न खोजिए पनि यो पार्टीले गत निर्वाचनमा त्यस अनुरूप नतिजा ल्याउन सकेन। प्रतिनिधि सभामा 38 सीटका साथ प्रमुख प्रतिपक्ष रहेको कंग्रेस यति बेला संगठनलाई गति दिने अभियानमा लागेको छ। गत साता सातै प्रदेशमा प्रदेश, जिल्ला नेता र स्थानीय प्रतिनिधिहरूसँग अन्तर्क्रिया सकेको कंग्रेसले डिजिटल माध्यमबाट क्रियाशील सदस्यता नवीकरण अभियान पनि चलाएको थियो। 28 जेठसम्मको निर्धारित अवधिमा 5,38,000 सदस्य नवीकरण गरेको कंग्रेस महामन्त्री प्रदीप पौडेले बताए। डिजिटल प्लेटफर्म तयार गरी एक महिनाको अवधिमा पौने 5,00,000 क्रियाशील सदस्यले नवीकरण गर्नु कमजोर संख्या भन्न मिल्दैन। उनले भने, यद्यपि अपेक्षित रूपमा सदस्यता नवीकरण भएको छैन, पूर्व सभापति शेरबहादुर देउबा पक्षका सदस्यहरूको अरूचिको असर सदस्यता नवीकरणमा देखिएको नेताहरूको भनाई छ। यसका साथै जेएनजी आन्दोलन हुनुमा तत्कालीन कंग्रेस एमाले गठबन्धन सरकार जिम्मेवार रहेको बुझाइले युवा सदस्य आकर्षित हुन नसकेको कंग्रेसभित्र अनुमान गरिएको छ। महामन्त्री पौडेलले पार्टीभित्रै सदस्यता नवीकरण नगर्न भनिएको बताए। उनले भने, कंग्रेसको हित चाहने जो कोहीले सदस्यता नवीकरण नगर भन्न मिल्छ। कतिपय पुराना क्रियाशील सदस्यहरू निष्क्रिय भएको, केहीको मृत्यु भएको हुन सक्छ। 2078 भएको 14 महाधिवेशनमा कंग्रेसका 8,50,000 क्रियाशील सदस्य थिए। गत 10 पुससम्म चलाइएको अभियानका क्रममा 4,50,000 नवीकरण र 1,50,000 नयाँ सदस्यता लिएका थिए। तिनैको विवरण अध्यावधिक गर्न कंग्रेसले 1 वैशाखदेखि अभियान चलाएको थियो। महामन्त्री पौडेलले अब आगामी कार्यक्रम तय हुने बताए। उनले भने, सक्रिय सदस्यहरू साँच्चीकै पार्टी निर्माणका लागि सक्रिय गराउने नीति बन्नेछ। संस्थापन इतरका नेता मीन विश्वकर्माले पार्टी एकता नभएकाले सक्रिय सदस्य संख्या नवीकरणमा समस्या आएको बताए। उनले भने, हामी पार्टी मिल्नुपर्छ भनेर तयार भयौं, तर संस्थापन यसमा उदासीन देखिएको छ। विशेष महाधिवेशन अघि नवीकरणलाई निरन्तरता दिने र अहिले नवीकरण भइरहेका सदस्यलाई निरन्तरता दिने हो भने राम्रो हुन्छ। उनले कंग्रेसका गाउँ गाउँमा रहेका सदस्य प्रविधि मैत्री नभएको, संस्थापनको प्रवृत्तिमा सुधार नभएकाले जटिलता देखिएको बताए। कंग्रेसले आगामी वर्ष हुने स्थानीय र प्रदेश निर्वाचनका लागि सदस्यता नवीकरणलाई पनि प्राथमिकतामा राखेको छ। 2078 एमालेको संगठित सदस्यको संख्या 11,00,000 पुगेको थियो। 2082 पुसमा भएको 11 महाधिवेशनमा 6,62,000 मात्र नवीकरण गरेका थिए। त्यसअघि सदस्यको संख्या उल्लेख्य रूपमा घटेपछि भदौमा भएको विधान महाधिवेशनले संगठित र साधारण सदस्य गरी 2 थरी सदस्यको व्यवस्था गरेको थियो। पार्टी सदस्य घट्दै गएकाले साधारण सदस्य बन्ने ढोका खुला गरेको थियो। अहिले पनि सदस्यता नवीकरणलाई तीव्रता दिन एमाले जिल्ला प्रमुख, विभागीय प्रमुख र सचिवहरूलाई राखेर दुई दिने कार्यशाला गरेको छ। कार्यशालाले संकल्प प्रस्ताव पारित गर्दै एक सदस्य बराबर तीन नयाँ सदस्य बनाउने संकल्प गरेको छ। एमालेको निर्णयमा भनिएको छ यो कार्यशाला पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढ़ाउने घोषणा गर्छ। पार्टीको एक संगठित सदस्यले न्यूनतम तीन नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ। केन्द्रदेखि जिल्लासम्म एमालेको नेतृत्वमा युवाका लागि नेतृत्वमा आउन सहज छैन। सबै कमिटीमा परम्परावादी नेताको वर्चस्व र उनीहरू वरिपरि घुम्ने व्यक्तिहरूले नै नेतृत्व लिँदै आएका छन्। पार्टीका लागि लामो समय मरिमेटेर काम गर्दा पनि मूल्याङ्कन नहुने भएपछि संगठित सदस्यहरू पलायन भएको केन्द्रीय सदस्य नरेश रोकायाले बताए। उनले भने हालै भएको केन्द्रीय सदस्यहरूको जिम्मेवारी न्यायिक देखिँदैन। थुप्रै जिल्लामा दस वर्षदेखि जिम्मेवारी पाएका व्यक्तिले अवसर पाएका छन्। नयाँलाई जिम्मेवारी दिएको छैन। समय सापेक्ष पार्टी जनसंगठनमा काम गर्न सक्नेहरूलाई पाखा लगाइएको छ। पार्टी नेतृत्वको पुरानै प्रवृत्तिले सदस्यहरूमा उत्साह नथपिएको उनको भनाइ छ। उनले भने सदस्यता नवीकरण गर्न कार्यकर्तामा उत्साह किन हुन सकेन भनेर पुरानो नेतृत्वले बुझ्न सकेको देखिएन। पार्टी पुनर्गठन हुन्छ र त्यसले गति दिन्छ भन्ने विश्वास कार्यकर्तामा जगाउन सक्नुपर्छ। एमाले संगठन विभागका प्रमुख एवं सचिव भानुभक्त ढकालले नयाँ सदस्य बनाउन प्राथमिकतामा राखेको बताए। एमाले असार मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने गरी सर्कुलर गर्ने तयारी गरेको छ। एमाले कार्यशालाबाट विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा पालिका जिल्ला प्रदेश हुँदै सिंगो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प पनि गरेको छ। 20 बैशाखमा नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधि सभा रौतहट तीनका उम्मेद्वार पूनम यादवले पार्टी त्याग गरे। नेकपासँग पुरानो साइनो भए पनि पार्टी नेताको कार्यशैलीका कारण पार्टी त्यागेको बताएकी छन्। उनका बुबा सुरेन्द्र यादव गत स्थानीय निर्वाचनमा फतुवा विजयपुर नगरपालिकाका मेयरमा माओवादीको उम्मेद्वार भएर पराजित भएका थिए। माओवादी र एकीकृत समाजवादी बीच एकता भएर बनेको नेकपा सदस्य कति छन् यकिन छैनन्। साउन 2080मा भएको केन्द्रीय समिति बैठकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले 7,52,000 केन्द्रीय सदस्य भएको प्रतिवेदनमा उल्लेख गरेका थिए। असार 2081मा एकीकृत समाजवादीको महाधिवेशनमा 1,40,000 सदस्यले नवीकरण गरेका थिए। नेकपाले फागुनमा भएको निर्वाचनमा पार्टी विपरीत काम गरेको भन्दै उपमहासचिव हरिबोल गजुरेल, पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, केन्द्रीय सदस्य महेश्वर गहतराज, टेकबहादुर साक्य, धीरज पटेल लगायत एक दर्जन नेतालाई कार्यवाही गरेको थियो। गत कार्तिकमा माओवादी र एकीकृत समाजवादी बीच एकता भए पनि अझै पनि केन्द्रदेखि स्थानीय तहसम्म समायोजन भएको छैन। पार्टी एकतापछि करिब 2,500 सदस्यीय केन्द्रीय समिति बनाइएको छ तर संगठन गतिशील हुन नसकेको नेताहरूको बुझाइ छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले भने संगठन समायोजन र सदस्यता नवीकरण सँगसँगै लिएर अघि बढ़ाएका छौं। सबै समिति समायोजन भएपछि संगठित सदस्यहरूको विवरण यकिन गर्छौं। सदस्यता नवीकरण भने जारी रहनेछ। माओवादी र एकीकृत समाजवादी बीच एकता भएर पनि निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेन। नेकपाले प्रत्यक्षमा 17 सीट मात्र ल्यायो। नेकपा केन्द्रीय सदस्य डोर प्रसाद उपाध्यायले बदलिएको नेतृत्व र स्पष्ट कार्यदिशा नभएसम्म पार्टीमा नयाँ सदस्य जोड़िन गाह्रो हुने बताए। पूर्व माओवादी सचिव गणेश शाहले नेकपाको शिरदेखि तलसम्म नेतृत्व उस्तै अनुहार उस्तै परम्परागत कार्यशैलीका कारण कार्यकर्तामा नैराश्य आएको बताए। उनले भने नेपालका कम्युनिष्ट पार्टीहरूमा माथिदेखि तलसम्म हेर्यो भने के नयाँ पाउनुहुन्छ? नेतृत्व, विचार वा अन्य केही? पार्टी जीवन्त हुन कार्यकर्ता उत्साही हुनुपर्छ। सामान्य मतदाता निर्वाचनका बेला मत प्रयोग गर्ने हुन् तर कार्यकर्ता सक्रिय भएनन् भने पार्टी कमजोर हुँदै जान्छ। अहिले नेपालका कम्युनिष्ट पार्टीमा भएको यही हो। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि सदस्यता नवीकरण अभियान शुरू गरे पनि निकै सुस्त छ। जेठ 2081मा भएको महाधिवेशनका बेला जसपाका 1,45,000 सदस्य थियो। यादवले भने सदस्यता नवीकरण अभियान चलिरहेको छ तर अहिले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा महाधिवेशन नभएकाले सुस्त छ। लोकतान्त्रिक समाजवादीसँग एकता भएकाले अब तीव्रता दिने तयारीमा छौं। पुराना पार्टीहरूमा पुराना सदस्य सक्रिय नहुनु र नयाँ सदस्य नथपिनुमा नेतृत्व परिवर्तनको बहस लामो समयदेखि चल्दै आएको छ। पार्टीमा नयाँ पुस्तालाई पर्याप्त अवसर नदिएको र निर्णय प्रक्रिया सीमित नेताहरूमा केन्द्रित भएको गुनासो कार्यकर्ताको छ। पार्टीभित्र अवसर, टिकट र जिम्मेवारी वितरणमा गुटको प्रभाव बढ़ी भएकाले आकर्षण घटेको देखिन्छ। राजनीति शास्त्रका प्राध्यापक खड्ग केसी पुराना राजनीतिक दल आफै नवीकरण नभएको र सर्वसाधारण राजनीति भन्दा दैनिकी जीवनसँग बढ़ी जोड़िएकाले नयाँ सदस्यमा आकर्षण नभएको बताउँछन्। पार्टीका पुराना कार्यकर्ताहरू नै सदस्यता प्रति अरुचि हुनुमा मुख्य गरी नेतृत्वको स्वार्थ केन्द्रित कार्यशैली जिम्मेवार हुन सक्ने उनको भनाइ छ। रासोपाको उदयले पनि पुराना दलका संगठित सदस्यलाई प्रभावित गरेको उनले बताए।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेकुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: नम्बर 1 नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट, 3 दशकदेखि नेपाली मनको रंग।
7: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 0159-707-789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank सर्वे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंक मा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यम को कारोबार को सचेतना का लागि सानिमा बैंक द्वारा जारी।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। वाल्मीकि विद्यापीठ काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढी विदेशी नागरिकलाई अध्ययन भिजा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजात का आधारमा भिजा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिजा सिफारिश भएको भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिजा समेत जारी गरिसकेको छ। भिजाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिजा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जनाए। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिजा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। उनीसँगै एकजना चिनिया नागरिक पनि पक्राउ परेका छन्। वीरगंज घर बताउने विश्वभाषा क्याम्पसका पूर्व अध्यापक शुक्लाले क्याम्पसको कागजात कृत्य गरी भिजा सिफारिश लिने गरेको शिक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ छ। अघिल्लो पटक पनि शुक्लाले वाल्मीकि क्याम्पसमा हुँदै नभएको विषय संस्कृत साहित्यमा आचार्य गर्न भनेर 10 जना विदेशी नागरिकका लागि शिक्षा मन्त्रालयबाट भिजा सिफारिश लिएका थिए। कृत्य कागजात प्रयोग गरी भिजा सिफारिश माग गरिएका अधिकांश चिनिया नागरिक रहेका छन्। अन्यमा कोरियन र रसियन रहेका छन्।
2: तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले 28 असार 2081 आफू नेतृत्वको सरकार ढल्नुको एउटा कारणमा कुनै न कुनै रूपमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष लगायत नियुक्तिको विषय जोड़िएको बताउने गरेका थिए। सोही विषयलाई त्यति बेलाका अर्थमन्त्री वर्षमान पुनले पनि उल्लेख गर्दै आएका छन्। पछिल्लो पटक पुनले कान्तिपुरसँगको कुराकानीमा पनि सोही विषय दोहोर्याए। उनले भने विगतमा धितोपत्र बोर्डमा स्वार्थ समूहकै मान्छेलाई नियुक्त गर्न दबाव आएको थियो। हामीले त्यसलाई रोक्न खोज्दा सरकार ढल्यो। त्यति बेला समूहको प्रभाव रोक्न निकै प्रयास गरेका थियौं तर सकेनौं। त्यही कारण हामी सरकारबाट बाहिरिनु पर्यो। आफूहरू बाहिरिएपछिको सरकारले स्वार्थ समूहकै मान्छेलाई बोर्ड अध्यक्ष नियुक्त गरेको पुनको दावी छ। बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया त्यति बेला निकै गिजोलिएको थियो। त्यो रोग कतै बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा पनि सरेको हो कि भन्ने उनको आशंका छ। यसपटक 3 जना सिफारिश भएको 3 साता बितिसक्दा पनि बोर्ड अध्यक्ष नियुक्ति भएको छैन। बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा धेरै काम रोकिएको सरकारवाला बताउँछन्। अहिले पनि 100 भन्दा बढ़ी कम्पनी प्राथमिक शेयर निष्कासन आईपीओ को पर्खाईमा छन्। बजारमा चलखेल बढ़ने जोखिम उत्तिकै छ। अध्यक्ष नहुँदा नियमन र सुपर्यवेक्षण कमजोर हुन्छ जसका कारण बजारमा स्वार्थ समूहको हाली मुहाली बढ़छ। पुनले थप्पे यस्तो अवस्थामा असल मान्छेले स्वच्छ प्रतिस्पर्धा गर्न पाउँदैन। बजारप्रति नागरिकले विश्वास पनि गुमाउँछ। 2 महिना यता रिक्त बोर्डको अध्यक्ष छनौट अन्तिम चरणमा पुगे पनि सरकारले नियुक्ति टुंग्याउन सकेको छैन। गत 4 वैशाखमा तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरीद मूल्य निर्धारणका लागि निर्देशिका जारी गरेको छ। बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरकारका 100 बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत प्रमुख खाद्यान्न बालीको एमएसपी निर्धारण सम्बन्धी कार्य सम्पन्न भएको हो। यसका लागि न्यूनतम समर्थन मूल्य र न्यूनतम खरीद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरिएको छ। सो निर्देशिका गत वैशाख 16 गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निर्देशिका अनुसार बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण हुने भएकाले किसानले आफ्नो लागत सम्भावित आमदानी र बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने बताइन्।
3: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
5: र 9819327775।
6: Red Bull Bub

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक समाचार।
2: आर्थिक समाचारको साथमा
1: नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससी को निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारी बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। वर्षायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदियाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगिर 2022 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससी बैठकले हालको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि टीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनभीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। नेपालमा बस्ने आगामी ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससी र सहसचिव स्तरीय संयुक्त कार्यदल जेडब्ल्यूजी बैठकले पनि थप 20 मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्नेबारे आवश्यक निर्णय लिनुपर्नेछ। तर हालसम्म सो बैठक तय भएको छैन। यसअघि बंगलादेशलाई 40 मेगावाट बिजुली निर्यातका लागि त्रिपक्षीय सम्झौता गर्दा समेत नेपाल भारत जीएससी बैठकले निर्णय गरेको थियो।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिव बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुवै पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए। इरानका विदेश मन्त्री अब्बास अराघचीले शान्ति सम्झौता दुई चरण हुने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उनले बताए। त्यस्तै सो सम्झौतामा आज हस्ताक्षर गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल समाचार।
4: खेलकुद समाचारको साथमा
5: एलजी लाइफ्स गुड।
3: विश्वकप फुटबलमा गए राति भएको खेलमा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। कतारले इन्जुरी समयमा गोल गर्दै स्विजरल्याण्डसँग 1-1 बराबरी खेलेको हो। यो सँगै कतारले विश्वकपको इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा स्विजरल्याण्ड जीतको नजिक पुगे पनि कतारले रोकेको। खेलको अधिकांश समय स्विजरल्याण्डले नियन्त्रणमा राखेको थियो। विश्वकप 2022 घरेलु टोलीका रूपमा खेलेको कतारले त्यति बेला आफ्ना 3-1 खेल गुमाएको थियो। तर यसपटक उसले विश्वकप इतिहासमै पहिलो अंक हात पार्दै नयाँ उपलब्धि हासिल गरेको छ। स्विजरल्याण्डले जून 18 आफ्नो दोस्रो समूह खेलमा बोस्निया हर्जगोविना विरूद्ध खेल्नेछ भने कतारले सोही दिन सह आयोजक क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। यो बराबरीसँगै समूह बीको प्रतिस्पर्धा अझ रोचक बनेको छ। क्यानाडा र बोस्निया हर्जगोविनाले पनि 1-1 बराबरी खेलेका थिए। आज बिहान भएको अर्को खेलमा ब्राजिल पनि मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्को 1-1 बराबरीमा रोकिएका हुन्। यही समूहको अर्को खेलमा हाइटी र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। खेल भर्खरै बोस्टनमा शुरू भएको छ।
2: अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका 1-2 स्थान तथा मध्य प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही बेर अघि न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ। डायरी यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छ।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 MHz तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगइन अनि हाम्रो पत्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघुवा सभा यो बसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ संघुवा सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज देखै समय 2083 साल जेठ महिनाको 31 गते आइतबार कृष्ण पक्षको चतुर्दशी तिथि, तदनुसार यसमा सम्म 2026 जुन 14 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। आत्मीय समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनु पर्ने हुन सक्छ। अरूले दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखिए तापनि मेहनतले आशा जगाउनेछ र बुद्धिको उपयोगले केही काम भने बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना अलिक बोझ्ने चेष्टा गर्नुहोला। आजको दिनमा मेष राशि हुने श्रोता।

स्वास्थ्यपछि दोस्रो राशि रहेको छ वृष राशि। परिवर्तनसँग भेटघाट हुनेछ। रमाइलो भेटघाटको बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ भने मनपर्ने वस्तु उपहार प्राप्त हुने समय समेत देखिन्छ। नयाँ कामको प्रस्ताव आउनका साथै सब दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनोगी धन आर्जन हुनेछ र पहिलेको सफलताले पनि थप हौसला जोगाउनेछ। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

दोस्रो पछि तेस्रो राशि रहेको छ मिथुन राशि। खर्चको जोगो गर्न अलिक दौडधुप गर्नु पर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छरछिमेकमा पनि असमझदारी बढ्नेछ भने व्यवसायमा लगानी बढाउनु पर्ने समय देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नु पर्ला। खर्च लागे पनि उपलब्धि हात लागि नहुन सक्छ र चुनौती पन्साउँदै रोकेका काम गर्नुपर्ने समय छ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई।

1500 पछि 14 राशि रहेको छ कर्कट राशि। आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनुका साथै व्यापारमा पनि राम्रो फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागी हुनेछ। रोकेको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला र साझेदारीमा पनि फाइदै उठाउन सकिनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। प्रतिष्ठित काम गरेर अरूको मन जित्न सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ भने राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्के पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नले महत्वाकांक्षी काम बन्न सक्छ। समाजमा पनि तारिफको कामले नाम दाम र इनाम कमाउने अवसर प्राप्त हुनेछ। आजको दिनमा सिंह राशि हुनेछ।

सिंहराशिपछि छैटौं राशि रहेको छ कन्या राशि। चुनावी मित्र अवसर खोज्ने समय देखिन्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थिति बस चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनु पर्ला। आफ्नो विषयमा पनि अरूले दावी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ र प्रयत्न गर्दा सेवामूलक काम सम्पादन गर्न सकिनेछ। आजको दिनमा कन्या राशि हुने श्रोता।

कर्ण राशि पछि सातौं राशि रहेको छ तुला राशि। प्रत्यक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्नेछ। यात्रा अलिक कष्टपूर्ण रहनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेको समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ र विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई।

शनि राशि पछि आठौं राशि रहेको छ वृश्चिक राशि। प्रत्यक्ष गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनोज्ञ धन लाभ हुनेछ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग देखिन्छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना देखिन्छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन समेत कसिने समय छ र आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। आजको दिनमा वृश्चिक राशि हुने

नक्षत्रपछि मूल राशि रहेको छ धनु राशि। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। देश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती फिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम शुभारम्भ हुनेछ। महत्वाकांक्षी कार्य सम्पादन गर्न समेत सकिनेछ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। समयमा अल्छी गर्ने प्रकृतिले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च नपर्ला। अवसर आए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ र मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई मकर राशिपछि एघारौं राशि रहेको छ कुम्भ राशि। आश्वासन बाणहरूले झल्क्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेको सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव सिरधार्य गर्दा लाभ भने हुनेछ। रोकेका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्नेछन्। आजको दिनमा कुम्भ राशि हुने

15 पछि अन्तिम अथवा 12 राशि रहेको छ मेन राशि। योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ भने प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दीर्घ योजना प्रारम्भ होला। व्यापारमा पनि मनोज्ञ धन लाभ हुनेछ र सेवामूलक कामबाट पनि प्रतिष्ठा पाइनेछ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई

श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लगि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थलानी गर्दै हुनुहुन्छ, नयाँ कार्य थलानीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्क सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने पिच दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ?

0: दान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। अहिले यहाँहरु सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: NCSA कम्प्युटर सेन्टर खाँदै शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू:
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
5: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433 47 262,
2: 98 10 55 55 85
3: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
8: रूपाय विश्वद्वतियादिहेतवे पापत्रय विनाशाय श्रीकृष्णाय वयम् नमः।
9: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ अव्यर्थित रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बाह्र राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा छौं। हरेक दिन हामी 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँगै उपस्थित भएर धेरैभन्दा धेरै कुराहरूको ज्ञानवर्धक कुराहरू गरिरहेका हुन्छौं। खानपारीको व्यवसाय आज पनि रहेको छ, भोलि पनि रहनेछ। अब धेरै सज्जनहरू आउन बाँकी हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन, तर आज भोलि पर्सिको बसाई रहन सक्छ। हामी आज र भोलि चाहिँ पक्का रह्यौं होइन, भोलि गते हो नि है, भोलि गते हो, भोलिसम्म चाहिँ पक्का पक्की रहन्छौं। पर्सिदेखि चाहिँ अब कतिजना आउनुहुन्छ आज, त्यस अनुसारले हामी भोलि तपाईँहरूलाई जानकारी गराउँछौ। अन्यथा मान्छे आउनु भएन भने रहने कुरा पनि सम्भावना एकदम कम छ। तर तपाईँहरूलाई चिनाहरू लिन छ भने अथवा बनाउन छ भने आज भोलि पर्सि बिहानसम्म छिट्टै गरेर आउनुभयो भने भेटघाट चाहिँ हुन सक्छ, अन्यथा भेटघाट नहुन पनि सक्ने सम्भावना छ। अब हिजोको उपस्थिति त्यस्तो नराम्रो होइन, उपस्थिति राम्रै छ। अब तपाईँहरू जहाँ हुनुहुन्छ अनि हामीलाई सुनिरहनु भएको छ भने हामीलाई प्रत्यक्ष रूपमा भेट्ने प्रयास खानबारीमा तपाईँ गर्न सक्नुहुन्छ। आज कार्यक्रमको ज्योतिष दर्पणको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आगमिति 2083 साल रहेको छ। आज विशेष गरी जेठ 31 गते हो, आज आइतबार। तदनुसार ईस्वी सन् 2026 आज जुन 14 तारिक नेपाल सम्मति 1146 अनलागा रौद्र नाम संवत्सर रहेको छ। श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्य उदयमा चतुर्दशी 16:16 दिनको 11:40 रहन्छ। तदुपरान्त भने अमावस्य रहनेछ र आज रोहिणी नक्षत्र 44:04 22:47 तृतीय 21:16 आज आनन्दजीमा भने विशेष आनन्दजी युगमा भने आज धाता युग रहेको छ। आजको दिन मानको समय 34:33 बिहान सूर्य उदय 5:10 जाँदा भयो, साँझ सूर्यास्त 6:59 जाँदा रहनेछ। आज विशेष गरी दश श्राद्ध हो। आज विशेष गरी निशी 12 दिन पनि आज हो। आज तपाईँले औंसीको श्राद्ध गर्दै हुनुहुन्छ भने आजै श्राद्ध गर्दा राम्रो हुन्छ। त फेरि 12 पछाडि मात्रै गर्नुहोला, औंसी प्रारम्भ हुन्छ, त्यसरी गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। भोलि सोमबारे औंसी छ, भोलि असारको 1 गते असार संक्रान्ति पनि छ, भोलि हलो बार्ने हो। भोलिबाट अधिक मास पनि समाप्त हुँदैछन्। मालपुवा दान गर्ने, अपोप दान गर्ने दिन पनि भोलिबाट समाप्ति हो। मत्स्यनारायण मेला समाप्ति भोलिबाट रहन्छ। मैले फेरि पनि भने आज हामी अन्तिम घड़ीमा छौं। आज र भोलि त हो, विशेष गरी पुरूषोत्तम भगवानको नाम संकीर्तन र पुरूषोत्तमको बारेमा जति गर्ने हो अब 3 गर्न पाइँदैन सज्जनहरू। आज र भोलि जहाँ संकीर्तन भएन, जहाँ कीर्तन भएन, हेर्नुहोस् भगवानले हामीलाई सारा संसार दिनुभएको छ, तर भगवानको लागि हामी 3 एकचोटि पनि 1 पनि भगवानलाई समय दिन सकेन भने हामीलाई भगवानले कुन रूपले हेर्नुहुन्छ, ध्यान दिनुहोला। त्यसै गरी हामीले 1 दिन 1 क्षण र 1 आधी घण्टा भए पनि भगवान नाम संकीर्तन घरमा गरौं, दियो कलश गणेश पूजा गरौं, पुरूषोत्तम भगवान श्रीराम र सीताको फोटो, लक्ष्मण सहितको, हनुमान सहितको, राधा र कृष्णको फोटो, उमा र महेशको फोटो राखेर भगवानको एकैछिन शान्त स्वभावमा हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यस्ता मन्त्र दिव्य मन्त्र, यसलाई युगल महामन्त्र भन्ने गरिन्छ, यस्ता मन्त्रहरू जप गर्नुभयो भने राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं। अब पालो रहेको छ ग्रह गोचरको। सूर्य वृष राशिमा रहनु भएको छ भने चन्द्रमा यतिखेर वृष राशिमा रहनु भएको छ। मंगल मेष राशिमा हुनुहुन्छ भने बुध मिथुन राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कर्क राशिमा रहनु भएको छ भने शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा भने जानकारी गराउँछु तपाईँको राशिले के भन्छ, आजको दिनलाई कसरी व्यतीत हुन्छ, आजको दिन तपाईँको लागि कस्तो रहन सक्छ, आजको तपाईँका राशिफलले के भन्छन्, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज पराक्रमयुक्त दिन छ, राजकीय सम्मान प्राप्त रहन्छ, मन प्रसन्न रहने खालका योगहरू पनि छन् भने गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्ति रहन्छ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग रहेको छ, लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। वृष राशिको लागि अलिकति केही कामबाट पनि असहज वातावरण हुने योगहरू देख्न सकिन्छ भने मन परेका व्यक्तिसँग भेटघाट लग्नमा चन्द्रमाले जलको तत्व अथवा जलको व्यवसायको लागि शुभ संकेत दिएको छ। मित्र राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। लामो दूरको यात्राहरूमा सहज हुन्छ। मन कता कता बिग्रिन सक्ने योग छ। बाह्रौं चन्द्रमाले कहिलेकाहीँ मनमा व्यतिथिहरू उत्पन्न हुन सक्छन्। तपाईँको सोच परिवर्तन हुन सक्छ। पारिवारिक झगडाहरू हुन सक्छ। सावधानी भएर शून्य प्रयास गर्नु आजको लागि राम्रो हुन्छ। मिथुन राशि हुनेहरूको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा मान सम्मानमा पनि वृद्धि रहनेको साथसाथमा पारिवारिक रमझमबाट पनि सहज हुने योग छ। कर्कटको लागि लग्नमा बृहस्पति उच्च हुनु, लग्नमा शुक्रको आगमन हुनु आज सुखद दिनहरू पनि छन् भने मान सम्मानमा वृद्धि हुन्छ। राजकीय सम्मान प्राप्त राशिमा संकेत छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छन्। मान सम्मान वृद्धि रहनेछ। आँटेका थाकेका कामहरूबाट पनि सहज हुँदा मन प्रसन्न रहन्छ। कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने सम्भावना छ। राजनैतिक अवस्थामा अलिकति केही बोलीलाई सुधार गर्दै अगाडि लानुपर्ने खालको योग देख्न सकिएको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि छ। धर्म कर्ममा रुचि वृद्धि रहनेछ। अचानक घरमा अतिथिहरूको आगमन रहनेछ। सन्तान सुख प्राप्तिको लागि दिन शुभ रहन सक्छ। तुला राशि हुनेको लागि दैनिक काममा सहज हुँदा मन हल्का रहनेछ। कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने सम्भावनाको योग छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुँदा आज तपाईँको लागि ठिक छ। अलिकति आठौं चन्द्रमा हुँदा पारिवारिक सम्झना, पारिवारिक कलह भने सामान्य वृद्धि रहन सक्ने योग छ। वृश्चिक राशिको लागि गर्दै आएका हरेक कामबाट सहज हुने योग छ। मन परेका व्यक्तिसँग भेटघाट रहन्छ। लामो दूरको यात्राहरूमा पनि सहज हुने राशि वृश्चिकलाई संकेत छ। धनुराशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा आफन्तहरूबाट पनि धेरै सहजहरू हुन सक्ने योग रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहजता आजको राशिमा संकेत छ। मकरको लागि उन्नति र प्रगतिको लागि वातावरण सुन्दर छ। मान सम्मानमा वृद्धि रहने योग छ। लामो दूरीको यात्राहरूमा पनि केही सहज हुँदा मन भने हर्षित रहनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। इष्टमित्रहरूले साथ दिने योग र सम्भावना असाध्य राम्रो र तीव्र गतिमा देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा गरेका कामबाट सफलता हात पर्ने योगहरू देख्न सकिन्छ। र अन्त्यमा मीन राशिको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। नयाँ यात्राहरू शुरूआत गर्दै हुनुहुन्छ भने यात्राको लागि शुभ फलदायक योगहरू छन्। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ।
10: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
11: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
10: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
11: सम्पर्क
10: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 98 142 73 601
11: लागि पनि सम्झन सक्नुहुन्छ।
12: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
13: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
14: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
13: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईँलाई हार्दिक स्वागत गर्दै पुनः उपस्थित छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। हरेक दिन हामी तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर खाँदबारी शंखुवसभाबाट हामी तपाईसँग जोडिएका छौं। हाम्रो व्यवसाय खाँदबारीमा लगभग 15 दिनको रहेको छ। अब आज पनि उपस्थिति हुनुभयो भने रहन्छौ। आजको उपस्थिति अनुसार भोलिको उपस्थिति हामी वृद्धि गर्नेछौ र आज पनि आउनुहोला, भोलि पनि आउनुहोला। आज भोलि आउँदा पनि सकिनु भएन भने बल्ल पर्सि आउनुहोला भन्न चाहन्छु ल। नभएदेखि पर्सि फेरि रहन गाह्रो हुन सक्छ। सम्भावना भएसम्म हामी के छ भने विशेष गरी यो के छ भने ग्रहहरू, ग्रहका शान्तिहरू, ग्रहका पूजापाठहरू गर्ने क्रममा हामी तपाईँलाई अब खाँदबारीमा आएको बेला दिन थपेर बस्ने कि भन्ने पनि कुरा हुँदैछ यहाँ, वा गुरुदेवहरूलाई झिकाउनु पर्छ कि भन्ने कुरो भएको छ। तर एकदम घरमा ग्रह शान्ति गर्ने मान्छे एकदम कमी हुनुभएको छ है। अलिकति तपाईँहरूको साथ र सहयोग भयो भने हामी अझै केही दिन रहन सक्छौ। मलाई इसारा मिलिरहेको छ, भर्खरै म्यासेज आएको छ, ग्रह शान्ति गर्ने मान्छे चाहिँ उपस्थित हुनुभएको छैन है भन्दै हुनुहुन्छ। अब तपाईँहरू हुनुभयो भने हामी तपाईँको घर घरमा आउने, हिजो मलाई भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो त टाढा पर्छ, आउनुहुन्छ त गाउँ गाउँमा, अन्त गाउँ गाउँमा पनि आउने, सबैतिर आउने, जहाँ जहाँ गुरुहरूले तपाईँलाई, तपाईँको गाउँमा गुरु हुनुहुन्न, धेरैले भन्नुहुन्छ तराई झर्नुभयो, त्यो तराई झर्ने ठाउँमा हामी आउँछौँ पहाड़मा, तपाईँको घरमा बसेर तपाईँको गोठको गाईको दूध खाँदै बस्दै अनि ग्रह शान्ति गर्दै गर्छौ है। यो हरेक जिल्लामा लागू हुन्छ है। फेरि यहाँ शंखुव सभामा मात्रै होइन, भोजपुरमा पनि हामी तपाईँहरूसँग त्यसै गरी नै कुराकानी गर्ने र तपाईँहरूसँग भएका प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। आज खाँदबारी शंखुव सभामा आजको बसाई, भोलिको बसाई, सम्भवत पर्सि पनि हो कि जस्तो छ, तर आजको उपस्थितिले मात्र थाहा हुन्छ। आज पनि आउनु भएन, भोलि पनि आउनु भएन भने पर्सि हामी उपस्थित नहुन पनि सक्छौ है। त्यसो भएको हुँदा तपाईँ हामीसँग प्रत्यक्ष रूपमा जोडिन पनि सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? प्रभु देवता पाटन बाट भन्नुभयो। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? बैतडी एफएम बाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना गते समय भन्नु त।
1: 2065 साल।
0: कुन महिना?
1: असार महिनाको 2 गते।
0: 65 सालको असार महिनाको 2 गते के बार थियो यो 2 गते? बिहानको 11:46 हो। कुन जिल्लामा भयो जन्म? बिहानको हो,
1: बिहानको 11:46।
0: राशिको नाम तपाईँको नारायण नाम आउँछ, वृश्चिक राशि हुन्छ। तिथि भने तपाईँको ज्येष्ठ महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म भएको छ। अनुराधाको पहिलो पावबाट नाम जोड्छ। नारायण नाम वृश्चिक राशि हुन्छ, लग्न रहेको छ सिंह लग्न। लग्नको मालिक हो सूर्य। सूर्य एकादश स्थानमा आमदामी राम्रो गर्न सक्ने, अलि रिस कडा रहेछ, नरिसाउनु होला। विद्यामा ठिकै छ, तर पनि ग्रहहरूको शान्ति नगरेको खण्डमा ग्रहहरूले बिगारिदिन सक्ने सम्भावना छ। विशेष ध्यान दिनु है। बुझ्नुभयो? अब यो ग्रहलाई शान्तिहरू गर्ने, मंगलबारको व्रत बस्ने, अंगारकीको शान्ति गर्ने है, अनि बल्ल राम्रो हुन्छ ल। अब तपाईँले भन्नुभएको फेरि भनिदिन्छु म, 2065 सालको असारको 2 गते सोमबार 11:46 हो मैतडी जिल्ला राशिको नाम नारायण वृश्चिक राशि अंगारकको शान्ति गर्नु ग्रहको पूजा पाठहरू गराउँदै अगाडि बढ्नु होला। अब यतिखेरको ग्रहमा अलिकति दोषहरू युक्त ग्रह छन्। नवग्रहको पूजा महामृत्युञ्जय जप मंगलबारको व्रत बस्नु राम्रो हुन्छ है त। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको धेरै भन्दा धेरै कुराहरूको जानकारी गराउने प्रयास गरिरहेका छौ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी विभिन्न जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने जानकारी तपाईँलाई दिने प्रयास गर्छु। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे। हजुर
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? निर्मलाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो ठ्याक्कै अहिले म धनगढी आया छु गुरु। यता रेडियो कुन रेडियोबाट आउँछ भन्ने थाहा भएन, त्यतिको फोन गरेको। उता डोटीबाट सुन्थे।
0: ए हो
2: हजुर।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै गुरुमा, आफ्नै बारेमा गुरु।
0: हेलो भन्नु त। साल महिना गते समय
2: 2061
0: साल
2: दुई महिना
0: महिनाको नाम भन्नु नभएदेखि फोन लाग्छ फेरि।
2: एक महिनाको
0: 24
2: गते।
0: एक महिनाको 24
2: गते। जेठ महिनाको
0: जेठ महिनाको 24 गते
2: आइतबार।
0: आइतबार
2: बिहान 5:19
0: बिहानको 5:19 के बार अरे
2: आइतबार।
0: कुन जिल्लामा जानुभयो?
2: डोटी जिल्लामा।
0: डोटीमा। डोटीमा आउँदा कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्थ्यो? यहाँबाट हेर्दाखेरि तपाईँको बिहान 5:19 सूर्य उदय भएको रहने रहेछ है। उत्तर छाडाको पहिलो पाउबाट भेबाट नाम आउँछ। भेष कुमारी नाम धनु राशि हुन्छ। चौथी तिथिमा जन्म भएको छ असारको कृष्ण पक्ष है। लग्नमा चाहिँ सूर्य छ, एकदम तेजिलो मान्छे। शुक्र लग्नमा छ, यसले पनि तपाईँलाई राम्रो काम गरायो। तर आठौं चन्द्रमाले रोगी बनाउँछ, आठौं चन्द्रमाले चिसोको समस्या ल्याउँछ। हनुमान चालिसा दैनिक पाठ गर्ने। यतिखेर राहु भन्ने ग्रह चलिरहेको छ, यो 40 वर्षसम्म चल्ने राहु हो। संगत खुब बिग्रिया छ, पढाइमा कति पनि मन छैन। राहुको शान्ति गर्ने, राहुको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। बुझ्नुभयो? ए हजुर। ए प्रभु भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। यतिखेर तपाईँ नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै तपाईँहरूलाई हामी जानकारी दिँदै हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्ने गर्छौं। हामी 98453 97658 र 98142 73601 तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहन्छौ। हामीलाई तपाईँको घरमा रेडियो बजिरहेको छैन भने अनलाइनको माध्यमद्वारा हाम्रो पात्र एप्लिकेशनमा गएर सनातन रेडियो नेटवर्कबाट पनि विश्वभरबाट सुन्न सक्नुहुनेछ। ध्यान दिनुहोला, आजभोलिको यो चट्याङ हावाहुरी पानीले गर्दा कतिसम्म रेडियोहरू बन्द भइरहेका छन्। त्यसो भएको हुँदा तपाईँहरूले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्क सुनेर हामीलाई साथ दिन सक्नुहुनेछ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौ। कार्यक्रम ज्योतिष दर्पणमा छौं र नियमित तपाईँहरूसँग कुराकानी गरिरहन्छौं। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ र हामीसँग तपाईँ फेसबुकबाट पनि बोल्न चाहनुहुन्छ, फेसबुकमा पनि हामीलाई तपाईँ फलो गर्न चाहनुहुन्छ भने लक्ष्मण सुवेदी 333 सर्च गरेर तपाईँ हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? हामी त पनि ठिकै छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो श्रीमानको बारेमा।
0: साल महिना गते समय भन्नु त?
3: 2046
0: साल
3: असोज महिना 1 गते।
0: असोज महिनाको 1 गते
3: शनिबार।
0: 46 सालको असोजको 1 गते शनिबार परेको छैन। तपाईँसँग छुट्टिन्छु राधे राधे है। बुझ्नुभयो? ए हजुर, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग उपस्थित हुन्छौँ। जसको साल अनि जन्मेको महिना गते बार मिल्दैन हामी हेर्न सक्दैनौँ र समय अनिवार्य रूपमा चाहिन्छ। समय भएन भने पनि हामी धेरै समस्यामा पर्छौँ, गाह्रो हुन पनि सक्छ है। त्यसो भएको हुँदा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराकानी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। हामी 98453 97658 र 98142376 सिधा सम्पर्कमा रहनेछौ र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहन्छौ। आजको लागि हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न कुराहरूको जानकारी दिने प्रयासमा लागिरहन्छौ। कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, तर म यतिखेर कार्यक्रममा छोटो लिन्छु विश्राम। विश्राम पछि उपस्थित हुन्छु। तपाईँ हामी सँगै रहनुहोला।
4: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।

0: कुंडलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 91 142 73।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाको समस्याको समाधान लगायत विभिन्न कुराहरूमा हामी तपाईँहरूलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्झिन सक्नुहुन्छ 9845-97-658 र 9812-43-601 हामीसँग प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्न सक्नुहुनेछ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग हामी सम्झदै हामी अगाडि बढ्नेछौं र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्दै हामी उपस्थित रहन्छौ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? करुणाकर भट्ट। बैतडी कुन ठाउँमा हुनुहुन्छ बैतडी? भनेको गोठला पानीमा हुनुहुन्छ?
1: हजुर हजुर,
0: तलपट्टि होइन? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ बजारमा?
1: बैतडीबाट गुरुदेव।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: हजुर, म आफ्नै बारेमा गुरु।
0: साल महिना गते सुन्ने भन्नु त?
1: 2036
0: साल कुन महिना?
1: वैशाख 18 गते।
0: 18 गते कति बजे?
1: मंगलबार।

0: बिहानको 8:35 बजे
1: जिल्ला कुन होला जन्मेको जिल्ला
0: बैतडी नै हो गुरुदेव
1: बैतडी जिल्ला जन्मिनु भयो तपाईँको लागि यहाँबाट हेर्दा सबैभन्दा पहिले घनश्याम नाम आउँछ मिथुन राशि हुन्छ वैशाख शुक्ल पञ्चमीमा जन्म भएछ लग्न तपाईँको मिथुन लग्न छ है मिथुन लग्नमा मिथुन लग्नको मालिक बुध निज भएर बसेको छ तपाईँ अलिअलि अड्केर बोल्दै हुनुहुन्छ सायद यो भनेको बुध निज हुनु हो बुध निज भएर अलिकति तपाईँको लागि राम्रो भएन बुध भनेको बाढीको कारक फेरि लग्नको मालिक भएपछि एकदम हेर्नुपर्छ तर साह्रै भाग्यमानी हुनुहुन्छ कालसर्प एक पनि परेछ ग्रह शान्ति गरेपछि राम्रो हुने भयो अहिलेको अवस्थामा अलिकति ग्रहमा दोषहरू परिरहेको छ ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुहोला अलिकति ग्रहहरू बिग्रेका छन् ब्राह्मणी जस्ता ग्रहहरू चलिरहेका छन् कालसर्पको शान्ति गर्ने कालसर्पको औँठी लाउने कालसर्पको बुटी लाउने ग्रहका पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
0: हजुर गुरुदेव अनि छोराहरूको चाहिँ कस्तो छ गुरु
1: छोराहरूको लागि चाहिँ अब ग्रहमा सन्तानमा कालसर्प एक परेको मान्छेलाई पुत्र अभाव हुन्छ भन्छु मैले कहिलेकाहीँ पुत्र अभाव हुँदै गर्दा कहिलेकाहीँ ग्रह शान्ति गरेर भाकल गरेर कतै मागेर भनौँ त्यसरी प्राप्त त हुन सक्ला तर कालसर्पले फेरि रोकिदिन सक्छ केही अपाङ्गर हुन सक्छन् विशेष ध्यान दिनु ग्रहको शान्ति स्वस्ति पूजापाठ गरेपछि राम्रो हुन्छ है त
0: हजुर गुरुदेव अनि वास्तुदोष चाहिँ कस्तो छ गुरु
1: वास्तुदोष त्यस्तो तपाईँकोमा ग्रहमा छैन ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने गर्दै गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त
0: धन्यवाद गुरुदेव
1: राधे राधे
0: हस् राधे
1: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा हामी तपाईँलाई भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने गर्ने प्रयास गर्छौ तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा लामो समयदेखि हामी तपाईँलाई र तपाईँहरूसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छौ अब खानपानीको व्यवसाय हाम्रो आज भोलि रहनेछ है त्यस पछाडि हामी तपाईँसँगका फेरि खानपानी आउनलाई एक दुई वर्ष लाग्न सक्छ त्यसो भएको हुँदा हामी 77 सालबाट बल्ल यसपालि आयौं धेरै वर्षपछि आयौं तपाईँहरूले धेरै वर्षदेखि आउनु पर्यो खानपानी आउनु पर्यो भन्नुभएको थियो भन्दा भन्दै पनि आउन सकिरहेका थिएनौ त्यसो हुँदा हामी अब फेरि पनि आउन कहिले हुन्छ चिनाहरू बनाउन चिनाहरू हेराउन तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: मोहन खनाल भन्ने मान्छे
1: मोहन खड्का
2: खनाल खनाल
1: मोहन खनाल कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ इलामको सिद्धिथुम्कामा
2: रेडियो फिकल
1: रेडियो फिकलबाट है आज कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: म आफ्नै बारेमा हो त
1: आफ्नो बारेमा
2: हजुर
1: आफ्नो साल महिना गते समय भन्नु त
2: 2043 साल
1: 2043 साल
2: माघ महिनाको 4 गते आइतबार
1: माघ महिनाको 4 गते आइतबार
2: बेलुका 8:30 बजे
1: बेलुकाको 8:30 बजे कुन जिल्लामा भयो जन्म
2: इलाममै हो त
1: इलामै भयो रेडियो दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिलेका मात्रै हो
2: दैनिक रूपमा सुन्ने गरेकैले गर्दाखेरि 2-3 पटक भयो त फोन लागेको
1: हो राशिको नाम मोहबाट नाम आउँछ मोहन नाम आउँछ है
2: हजुर
1: सिंह राशि हुन्छ पूर्व फाल्गुनीको पहिलो पावन नाम जुर्यो चौथी तिथिमा जन्म भएको छ लग्नमा चन्द्रमा मान्छे राम्रै हुनुहुन्छ तर मांगलिक दोष परेछ अङ्गारै बिग परेछ यसले गर्दा पारिवारिक अवस्था उन्नति अलिकति बाधाहरू हुन सक्ने सम्भावना छ राजयोग परेको मान्छे अलि सरकारी जागिरमा धेरै कुरामा राम्रो हुने खालको युग थियो है के छ अहिले के छ विशेष
2: होइन हजुर कुन मांगलिक ग्रहको शान्ति
1: मांगलिक अङ्गारक युग जस्ता युगहरू परेका छन् यसको लागि शान्तिहरू गर्ने यसको लागि पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
2: ए अनि स्वास्थ्यको बारेमा
1: स्वास्थ्यको बारेमा रगतमा समस्या, खुट्टा दुख्ने समस्याहरू बढी हुन सक्छन्। यो यसले गरेका रगत र नसामा समस्याहरू दिन्छ। विशेष ध्यान दिनु, ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरा राम्रो हुन्छ है।
2: अनि घर परिवारसँगको सम्बन्ध,
1: घर परिवार भनेको बुढीसँग कुरो मिल्दैन, अरूसँग ठिकै। अब मेन कुरा हामीले घर परिवार भनेपछि हेर्ने भनेको पत्नीसँगको हो, राम्रो छैन। शान्तिहरू गर्नु, ग्रहका पूजा पाठहरू गर्नु राम्रो हुन्छ है त।
2: कुन ग्रहले गर्दा यस्तो भएको होला नि?
1: यो अङ्गारक युग परेको छ, मांगलिक दोष परेको छ, यसले अलिकति कुराहरू बिगारिरहेको छ। तपाईँलाई फेरि अहिले यो ग्रहमा अलिकति दोषहरू पनि परेको छ क्या, यो ग्रहको दोषलाई पनि शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने गर्नु होला, अझ राम्रो हुन्छ है त। राहु पनि चलिरहेको छ, शान्तिहरू गर्नु, पूजापाठ गर्नु है। अहिले छुट्टी
2: राहु पनि छ। राहु कति वर्षसम्म?
1: राहु तपाईँको लागि अब 59 वर्षसम्म, 28 40 वर्ष 8 महिना र 41 फेरि 59 भनेपछि तपाईँलाई 59 वर्षसम्म लगभग राहुको दोष छ। राहुको शान्तिहरू गर्नु, राहुको पूजापाठ गर्नु राम्रो हुन्छ है त।
2: ए हजुर। अनि घरको वास्तु ठिकै छ नि?
1: वास्तुहरूको लागि आग्नेयकोणहरू बिग्रिन्छ, पूर्वपट्टि बिग्रिन्छ, दोषहरू युक्त छन्। शान्तिहरू गर्दै, पूजापाठ गर्दै गर्नु राम्रो। गुरुहरूलाई चाहिँ तपाईँले चाहिँ यसो बोलाएर हेराउनु होला है त। राधे राधे।
2: राधे राधे।
1: हामी कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामी तपाईँहरूसँगका विशेष कुराहरू र चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग हामी जोडिन्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म खोटाङको जन्ते ढुङ्गाबाट भीम कार्की भन्ने मान्छे बोल्दैछु गुरु।
1: भीमजी आरामै हुनुहुन्छ? ए हजुर। ए हजुर। राधे राधे।
3: राधे राधे गुरु।
1: आरामै हुनुहुन्छ भनेर सोधेँ मैले।
3: ए हजुर गुरु, आराम छ गुरु, आराम।
1: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुरले त्यहाँ?
3: म खोटाङ एफएमबाट गुरु।
1: दैनिक रूपमा सुन्नु भएको छ कि आज मात्रै सुन्नु भएको हो?
3: सधैँ सुन्छु गुरु।
1: अनि हामी कहाँ छौँ आज ठ्याक्कै भनिदिनु त?
3: म ठ्याक्कै खोटाङको जन्ते ढुङ्गामै छु गुरु।
1: होइन, हामी चाहिँ कहाँ छौँ भन्नु खोजे?
3: खोटाङमै हो गुरु।
1: होइन क्या, म चाहिँ गुरु अहिले कहाँबाट बोल्दै हुनुहुन्छ?
3: गुरु शङ्खुवा सभा।
1: पक्का हो?
3: पक्का हो गुरु।
1: कति दिन रहन्छौँ थाहा छ
3: हजुर?
1: कति दिन रहन्छौँ हामी
3: गुरु? पर्सिसम्म चाहिँ पक्कै हो।
1: पक्का हो? आज र भोलि मान्छे आउनु पनि फेरि पर्छ होइन?
3: हजुर हजुर, आज र भोलि मान्छे आउनुभयो भने बस्नुहुन्छ।
1: भोजपुरको दिङ्ला साइडबाट र शङ्खुवा सभाबाट यो विभिन्न पालिकाबाट आउनु भएर रहन्छौँ होइन?
3: हजुर
1: चाहिँ कसको बारेमा हेर्नुहुन्छ?
3: म मेरो छोरीको बारेमा गुरु।
1: छोरीको साल महिना गते समय भन्नु त?
3: 2066 साल पुष 15 गते।
1: पुष महिनाको 15 गते
3: बुधबार।
1: बुधबार
3: बिहान 10:38
1: बिहानको 10:38 मिनटमा बिहान। कुन जिल्लामा भयो जन्म?
3: खोटाङै हो गुरु।
1: खोटाङमै हो
3: हजुर।
1: हामीले जिल्ला पहिले पनि हेरेको होइन?
3: हेरेको छैन गुरु।
1: राशिको नाम बुद्धि, छोरा हो?
3: छोरी हो गुरु।
1: छोरी बुद्धि लक्ष्मी नाम आउँछ, चतुर्दशीको दिनमा जन्म, तर शुक्ल पक्ष राम्रै हो। लग्नमा बृहस्पति साह्रै भाग्यमानी, असत्य ज्ञानी, पढाइमा कति राम्रो हुनुपर्ने तर के गर्नु, राहु चलेछ बर्बाद भइगयो नि। 25 वर्षमा राहु छ, दिमाग चाहिँ साह्रै राम्रो छोरीको है
3: हजुर गुरु।
1: एउटा राहु चलेर बिग्रियो, अर्को तपाईँको घरमा एकजना कोही अकालमा मृत्यु भएको दोष, पितृको दोष देखेर मैले यहाँ डर लाग्यो। पितृको दोषको शान्ति को छ अकालमा ठ्याक्कै मृत्यु भएको, याद छ?
3: सप्ताह पनि गरेको त गुरु।
1: कहिले?
3: यो त 4-5 वर्ष भइसक्यो।
1: सप्ताह गर्नुभयो त कसरी गर्नुभयो? जुराएर गर्नुभयो कि राम्रोसँग गर्नुभयो कि गडाङ गुडुङ सबै मान्छे चाहिँ भित्र मण्डलमा लानुभयो कि? धेरै कुरा हुन्छ नि, तपाईँले गरेर मात्रै भएन नि होइन?
3: जुराहारै गरेको गुरु। उहाँ चाहिँ के हो भन्नु होला भनेदेखि छोरी हो मेरो फुपू दिदी, फुपू दिदी उहाँलाई अर्कैलाई दिइसकेको हो। बित्न चाहिँ हिँड बित्नु भएको, तर विवाह भएको हो, विवाह भएतिरै काजकाम पनि भएको हो।
1: को बित्नु भएको?
3: मेरो फुपू दिदी हो गुरु।
1: अर्को मान्छे पनि छ
3: भर्खरै होला त्यसो भए
1: को अब आजभन्दा पहिले हिजो अस्ति भयो नि मैले देखेँ आज
3: मङ्सिरतिर होला त्यसो भए गुरु
1: को बितेको भनौँ न फेरि
3: मेरो उहाँ पनि फुपू नै हो
1: अर्को पनि छन् तपाईँकै घरको मान्छे
3: होइन दुईजना फुपू हो एकजना फुपू पहिले बित्नु भएको हो एकजना फुपू चाहिँ भर्खर पछि हो यही मङ्सिरमा
1: फुपू त बिहे गरेर गइहाल्नु तपाईँले भनिसक्नुहुन्छ गोत्र सरेपछि तपाईँलाई दोष कम लाग्छ तपाईँकै गोत्रको मान्छे अकालमा मृत्यु भएको छ दुई वर्षमा मर्यो कि जन्मेर पाँच दिनमा मर्यो कि या थाहा भएको छ होइन डुबेर मर्यो कि लडेर मर्यो कि को मर थाहा छैन मर्या छ बक्कै छ फेरि सम्झिन्छ एकचोटि एक मिनट सम्झिन्छु
3: जन्मिने बित्तिकै होला गुरु त्यसो
1: अनि फेरि अनि त्यो को जन्मेको थियो भन्नु त
3: भतिजो
1: तपाईँको भतिजो तपाईँ आफै भनिरहनु भएको छ भतिजो मरो होइन अनि दोष त लागिहाल्छ नि अलिकति घरमा अशान्त हुन्छ अलिकति पढाइमा पनि दोष चाहिँ मान्छेलाई राहु भन्ने ग्रहको शान्ति गर्नु आइतबार मंगलबार व्रत गर्नु महामृत्युञ्जयका जपहरू गराउनु खबरहरू धारण गर्नु राहुले संगत यति धेरै बिगार्छ हेर्नु भोलि बिग्रिसकेपछि हामीलाई गुरु यस्तो पो भन्नु भने केही उपाय छैन है त्यही भएर बेलैमा उपाय गर्नु गुरुहरूलाई बोलाएर ग्रहका शान्तिहरू गर्ने ग्रहका पूजा पाठहरू गर्ने काम गर्नुहोला है त सरकारी जारीको सम्भावना लग्नमा बृहस्पति भएकोले सम्भावना हुन्छ तर सूर्य बिग्रेको छ पितृदोषहरू शान्ति गरेर अगाडि बढ्नु भयो भने सम्भावना हुन्छ
3: घरको वास्तु कस्तो छ गुरु
1: घरको वास्तुको लागि ठिकै छ नराम्रो छैन कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास मनाइरहेका छौँ हामी हरेक दिन हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास मनाइरहेका छौँ हामी खानपारीको बसाईमा छौं आज बसाई रहन्छ भोलि पनि बसाई रहन्छ अलिअलि वृद्धि भर्खरै पनि खबर आएछ बा पर्सि पनि रहनुपर्छ कि भनिदिनु है रेडियोमा भन्दै हुनुहुन्छ अब धेरैले सुन्दै हुनुहुन्छ अब आउने नै हो भने सकभर चाँडो गरेर आज आउनु भोलि आउनु आजको उपस्थिति भोलि पनि आज धेरै कुराको जानकारी गराउनेछु म यति जानकारी गराएँ हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग रहन्छौं र तपाईँहरूसँग भएका विविध जानकारीहरू दिने प्रयास गर्छौं र संक्रान्तिको बारेमा चाहिँ तपाईँलाई फेरि पनि भनाए भनिहाले भोलि 1 गते हो भोलि 1 गते हुँदाहुँदै पनि के हुन्छ भने भोलि 1 गते भए तापनि भोलिबाट संक्रान्ति सँगसँगै मलमासको पनि दिन समाप्ति छ मालपुवाहरू दान गर्ने काँसको थालीमा राख्ने काँसको थालीले चाहिँ छोप्ने धेरै विधानहरू छन् भगवानको पूजाहरू गर्ने भगवानको आराधना गर्ने अलिकति शुद्ध ब्राह्मणहरूलाई दान दक्षिणाहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ भन्छ अब ब्राह्मण गुरुहरूले एकदम सावधानी होइदिनु होला मेरो अनुरोध छ सकभर ब्राह्मण गुरुहरूले मांसाहार नगर्नु होला लसुन प्याज आहार नगर्नु होला त्यति गरेर पनि तपाईँहरूले कर्म गरिदिनु भयो भने गर्ने गराउने दुइटैलाई राम्रो हुन्छ नभएदेखि गर्ने गराउने दुइटै मान्छे नरक जान्छन् शास्त्रमा लेखेको छ कोही जिज्ञासु लाइनमा हुनुहुन्छ फेरि पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर
4: राधे राधे
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
4: म धरानदेखि जलमाया राई
1: जलमाया राई
4: हजुर
1: जलमायाजी धरानको कुन ठाउँमा हुनुहुन्छ यतिखेर जलमायाजी
4: धरान विष्णु पाडुका हो
1: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ
4: रेडियो जय मधेस सुन्छु म
1: अहिले पनि बजिरहेको छ कि छैन आज
4: आज सुनेको छुइनँ
1: कति दिन भयो रेडियो सुन्न छोड्नु भएको भन्नु त ठ्याक्कै
4: 4-5 दिन भयो सुनेको छुइनँ
1: 4-5 दिन अगाडि चाहिँ रेडियो बजिरहेको थियो
4: हजुर
1: ल ठिक छ अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्न चाहनुहुन्छ
4: मेरो छोराको हेरिदिनु नि गुरु
1: साल महिना गते समय
4: 53 साल भदौ महिना 30 गते बिहान 7 बजे
1: ठ्याक्कै 7 बजे हो
4: हजुर बिहिबार
1: भदौ महिना 30 गते 2053 हो
4: 20 गते हो हजुर 20 गते
1: 20 गते
4: हजुर
1: बिहिबार कुन जिल्लामा भयो जन्म
4: सुनसरी धरानमै हो
1: छोरा छोरी तपाईँ आफै को हो यो मान्छे
4: हजुर
1: को हो यो मान्छे
4: मेरो छोरा हो
1: छोरा हो
4: हजुर
1: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने रोहिणी नक्षत्रको तेस्रो भावमा बीबाट नाम आउँछ, विष्णु कुमार अथवा बीबाट के छ नाम?
4: विवेक हो, उसको नाम हो
1: विवेक छ, नाम मिल्यो। वृष राशि हुन्छ, अलि लग्नबाट आउँछ क्या, अलि एक हो दाँतको रोगी, एक हो जिद्दी, धनक्क रिसाउने तर उन्नति प्रगति राम्रो गर्ने खालको योग छ है। अरू कुरामा ठिकै छ, नराम्रो छैन। ग्रहको शान्ति स्वस्थी पूजा पाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन। अहिले चाहिँ अलिकति यो बच्चालाई 27 वर्षसम्म राहुको योग छ, 27 वर्ष अब पुग्नु भयो नि 53 सालले, अहिले त 30 वर्ष पुग्नु भएछ है। अब उल्का भन्ने कुरा आएर छ, उल्काको शान्तिहरू गराउने, उल्का भन्ने ग्रहको पूजा पाठहरू गराउने धेरै कुरामा राम्रो हुन्छ है त। अब यो ग्रहको शान्तिहरू गरेर गराउनु होला, राम्रै हुन्छ। मंगलबारको व्रत राखिदिनु, लगन राम्रै हुन्छ, विवाह पनि राम्रै हुन्छ। राम्रोसँग हेराएर विवाह गर्नु फेरि राम्रो हुन्छ, भने फेरि माङ्गलिक औँसिया परेकोसँग बिहा गर्नुभयो भने फेरि सम्बन्ध राम्रो नहुन सक्छ। त्यसो भएको हुँदा ग्रह शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने अगाडि पनि राम्रो छ है त। गुरुबालाई बोलाउनु पर्छ, अब एउटा आफ्ना गाउँको गुरुबालाई बोलाउने अनि गराउनु होला है।
4: हजुर,
1: अरू केही?
4: अहिले चाहिँ दश ग्रहहरू राम्रै छ हजुर।
1: उल्का भन्ने ग्रह चलेको छ, उल्काको शान्ति गरेपछि राम्रो हुन्छ है।
4: उल्काको शान्ति गर्नु चाहिँ त्यही गुरु बोलाउनु पर्ने हो
1: हजुर। हो,
4: मंगलबारको व्रत लिनु पर्यो होइन?
1: हजुर हो, सधैँभरि है।
4: हजुर, आमा बाउलाई चाहिँ कतिको राम्रो पछि?
1: आमालाई त धेरै माया गर्नुहुन्छ, बुवालाई भन्दा आमालाई धेरै माया गरे, तर बुवालाई पनि माया गर्ने खालको युग छ, त्यस्तो नराम्रो छैन है।
4: हजुर, पछि पछि कस्तो छोरा छोरी उसको राम्रो नराम्रो
1: सबै सबै राम्रै हुन्छ नि। ग्रह शान्ति स्वस्थ पूजा पाठहरू गर्नु होला, राम्रो हुन्छ है त।
4: गुरु मेरो पनि हेरिदिनु नि।
1: अब फेरि भोलि फोन गरौँ न, आज कार्यक्रमको समय सकिएको छ है।
4: फोनै लाग्दैन गुरुको,
1: अनि लागेन, आज लागेन।
4: कति चोटि ट्राई गर्दा मात्रै लागेको,
1: धेरै प्रयास त गर्नु पर्यो, गर्नु होला है।
4: हुन्छ गुरु,
1: अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा थिएँ म यतिखेर, कार्यक्रमको लगभग लगभग हामी अन्तिम भागमा छौ। हामी तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गर्छौ। हामी यतिखेर खातबारीमा छौं, धेरै दिनको व्यवसाय भयो, तपाईँहरू आइरहनु भएको छ, आज पनि बस्छौ, भोलि पनि बस्छौ, सम्भव भयो भने पर्सि पनि, अब धेरै आइरहनु भयो भने निको पर्सि पनि बस्छौ। तर यति कुरो पक्का गर्नुहोस्, आज र भोलि खाली भयो भने हामी पर्सि नरहन सक्छौ। त्यसो भएको हुँदा आउन इच्छा छ तुरन्तै आउनु होला, त्यस्तो धेरै भिडभाड छैन। आज भोलि मान्छे सकिसक्नु भएको छ, हामीले चिना हेरेर धेरैजनाको चिना हरियो, ननिष्ठ रूपमा धेरै दिन, 12-15 दिन भनेको धेरै दिन हो, अब पनि चिना हेर्न चाहनुहुन्छ, सम्पर्कमा रहनुहोला। तपाईँहरू भेट गर्न आउनुहोला, फेरि गुरु जानुभएछ, फेरि कहिले आउने भन्दा फेरि हामी धरान पुग्दा नपुग्दै फेरि फोन आउनु थाल्छ, त्यसो नगरिदिनु होला। अहिले यहीँ छौँ, आउनुहोला। खाँचबारीमा के अरे चाँदनी चोकमा छौँ हामी, होटल होराइजनमा छौँ, सम्पर्क गरेर आउन सक्नुहुन्छ। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुन्छु। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ्गटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर? थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: तानीमा बैंक सबल अनि विश्वसनीय बैंक कमिंग अप नेक्स्ट कान्तिपुर डायरी
2: टाइम चेक
3: आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ त्यसैले त म सही भन्दैछु
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान गरेका छन्। गैराती 10 बजे मन्त्री खनाल चीन प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। गैराती बेजिङका लागि प्रस्थान गरेका मन्त्री खनालले आजदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनिया विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल 4 दिने चीन भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। लोक सेवा आयोगको 76 वार्षिकोत्सव तथा हीरक जयन्ती वर्षको अवसरमा आज बिहान प्रभात फेरीको आयोजना गरिएको छ। लोक सेवा आयोगको केन्द्रीय कार्यालयबाट शुरू भएको प्रभात फेरी केही स्थानको परिक्रमा गरिएको उपसचिव युवराज पोखरेलले बताए। प्रभात फेरीपछि आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगले योग्यता दक्षताका आधारमा कर्मचारीको व्यवस्थापन गर्ने काम गरिरहेको उल्लेख गरेका छन्। प्रभात फेरीमा सम्बद्ध संघ संस्थाका कर्मचारीहरूको समेत सहभागिता थियो। प्रभात फेरी आयोगको कार्यालय कमल पोखरीबाट शुरू भएर अनामनगर सिंहदरबार पुतली सड़क परिक्रमा गर्दै कमल पोखरी पुगेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको लुम्बिनी प्रदेश अधिवेशनमा सहभागी पदका 6 जना प्रतिस्पर्धी मध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। मतदान अबको केही बेरमा शुरू हुने निर्वाचन समितिले जनाएको छ। रासपाको विधानमा सभापति पदको उम्मेद्वारले 51% मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। पूर्वी नवलपरासीको उत्तरी पहाड़ी भेग र तनहुँको सिमानामा रहेको काली गण्डकी नदीमा पक्की पुल निर्माण थालेको 10 वर्षसम्म काम सम्पन्न नगर्ने 3 वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न कार्यवाही अघि बढ़ाइएको छ। ठेकेदार कम्पनीहरू लुम्बिनी स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीलाई कालो सूचीमा राख्न प्रक्रिया अघि बढ़ाइएको हो। उनीहरूले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए। ठेकेदार कम्पनीले काम थालेको 10 वर्षको अवधिमा 6 पटक म्याद थप गरे पनि गडगडी घाट पुलको कार्य प्रगति 60% मात्र पुगेको छ। सो पुल हेर्ने कार्यालय पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले 6 पटक थपेको म्याच समेत पुनः सकिएको जानकारी दिए।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुलास पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-597-0789 मा सम्पर्क गर्नुहोस्। वाइफा नेपाल, स्पिड पनि सस्तो पनि।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झूठो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंक द्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखा जनाएको छ। इरान र अमेरिका शान्ति सम्झौताका लागि सहमत भएका छन्। इरानले सम्झौतामा हस्ताक्षरको समयावधिबारे उल्लेख नगरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानसँग युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर गरिने बताएका छन्। उनले सम्झौतापछि हर्मुज जलमार्ग सबैका लागि खुला हुने समेत घोषणा गरेका छन्। यसअघि इरान अमेरिका युद्धका मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै मुलुक शान्ति वार्ताका लागि तयार भएको जानकारी दिएका थिए। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आगामी 24 घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताएका छन्। र विश्वकप फुटबल अन्तर्गत समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 पराजित गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्याण्डका जोन म्याकगिनिनले 28 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। यससँगै समूह सीको शीर्ष स्थानमा उक्लेको छ। यो जितले स्कटल्याण्डको 3 अंक भएको छ। यस्तै आज बिहान भएको अर्को खेलमा ब्राजिल पनि मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्को 1-1 बराबरीमा रोकिएका हुन्। समूह सीमै रहेको ब्राजिल र मोरक्कोले 1-1 अंक प्राप्त गरेका छन्। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 66 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

कान्छा, गुरुङ मगर भनेको त सबैलाई माया गर्ने जात, तर म त झन् मगर। गुरुङ निचिलीहरूले कस्तो माया नगर्लान् र

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSD कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस MCSA2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनु।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
7: नेपालभित्र या विश्वको कुनै पनि कुरामा यात्रा गर्न चाहनुहुन्छ? अब तपाईँहरूको साथमा छ एरोलिटस ट्राभल्स एन्ड टुर्स।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
5: Ogara, timla tha cha? Aaj ta Miss Hong Kong Anjana Magar aundai chha ni ta, mati dada gaon ko rodi ma.
6: Lo ra,
5: ho ta. Sab ketaru khaba gai. Raila agar bacha.
6: Lo,
5: jaun jaun jaun jaun.
7: Okay dio, aaj ta hamro gaon ma hero pas aundai chha ni. Amma ho ra. Sabai jana janu pacha hai. Jane pai ma ta aaj ta photo khichhi hu bhai.

0: सोल्टी नै म बिना बाँच्न सक्छु।
1: बोल्दिन यो सोल्टीले जहिले छुट्टिने कुरा मात्र गर्नुहुन्छ, बोल्दिन म उता जानु।
0: सोल्टी नै नरिसाउ न,

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
3: जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: हजुर सर। हुन्छ सर, म भोलि निस्किनेछु।
1: शारदा,
2: सँगै जिउने बाचामा दिनुभएको हजुरको मायाको चिनो हजुरसँगै लिएर जानु।
0: यो चिनो तिमी राख न, अर्को छुट्टी आउँदा घरमै रित पुऱ्याएर माग्न आउनेछु, अनि सँगै हुनेछौ। होइन,

0: हजुर सर, हुन्छ सर, म भोलि निस्किनेछु। शारदा,
1: सँगै जिउने बाचामा दिनुभएको हजुरको माया खुसिनु हजुरसँगै लिएर जानु।
0: यो चिन्ह तिमी राख न, अर्को चोटि आउँदा घरमै रित पुऱ्याएर भाग्न आउनेछु, अनि सँगै हुनेछौ, होइन?

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र

0: 9893 18 0 49।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो
2: सही छ त्यसैले त म सही भन्दैछु
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

भारतीय पक्षले नेपाली चिया निर्यातमा अवरोध गरेपछि लामका चिया उद्योगहरू भोलिदेखि बन्द गरिँदै उद्योग बन्द हुँदा बगानमा रहेको चिया बोटमै खेर जाने अवस्थामा परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान आजदेखि उच्चस्तरीय भेटघाटमा सहभागी हुँदै अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत पहिलो चरणमा युद्ध रोक्ने र दोस्रोमा अन्य विषयमा सम्झौता गर्ने तयारी र विश्वकप फुटबलमा अस्ट्रेलियाद्वारा टर्की 2-0 पराजित आज भएको अर्को खेलमा स्कटल्याण्डसँग हाइटी 1-0 पराजित।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झूठो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित जानकारीका लागि 01-59-70-789 मा सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार। अब विस्तारमा,
2: इलामका चिया उद्योगीहरूले कारखाना बन्द गर्ने निर्णय गरेका छन्। भारतीय पक्षले अनावश्यक कारण देखाउँदै नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योगीहरूले कारखाना बन्द गर्ने भएका हुन्। इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालले विज्ञप्ति जारी गर्दै भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको हो। घोषणासँगै सूर्योदय नगरपालिकाका उद्योगीहरूले भोलिदेखि कारखाना बन्द गर्ने सहमति गरेको हाम्रा सहकर्मीले जनाएका छन्। उत्पादित चिया बिक्री गर्ने समस्या भएको भन्दै उद्योगीहरूले कारखाना बन्द गरेपछि किसानहरू ठूलो मर्कामा परेका छन्। सूर्योदय नगरपालिकामा 2995 चिया किसान छन्। 33,655 रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक करिब 2 करोड़ किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। भारतीय पक्षले चिया बिक्रीमा अवरोध गरेपछि नेपाली भन्सार पार गरेर कोलकाता पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी चिया त्यत्तिकै गोदाममा थन्किएको छ। गोदाममा चिया थन्किँदा भाड़ा र अन्य प्राविधिक समस्याले उद्योगहरू आर्थिक दबावमा परेका छन्। तयारी चिया बिक्री गर्न नपाउँदा किसानबाट खरिद गरेको हरियो पत्तीको मूल्य दिन नसकिने भएकाले कारखाना बन्द गर्नु परेको एसोसिएशनले जनाएको छ। एसोसिएशनमा 53 उद्योग आबद्ध छन्। ती उद्योग बन्द हुँदा किसानको बगानमा रहेको चिया बोटमै खेर जाने अवस्था आएको छ। भारतीय चिया बोर्डले सबै बोराको गुणस्तर परीक्षण गर्नुपर्ने नयाँ नियम लगाएपछि चिया बिक्री हुन सकेको छैन। भारतले चियाको गुणस्तर परीक्षण अनिवार्य रूपमा सरकारी प्रयोगशालामै गर्नुपर्ने नियम ल्याएको छ। यसअघि निजी ल्याबमा पनि परीक्षण हुँदै आएको थियो। चिया बेच्ने ठाउँ नै नभएपछि उद्योग बन्द गर्न बाध्य भएको उद्योगीहरूको भनाई छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक 70 लाख किलो भन्दा बढ़ी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको 90% हिस्सा भारतीय बजारले ओगट्छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान गरेका छन्। गए राति 10 बजे मन्त्री खनाल चीन प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। मन्त्री खनालले आजदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनिया विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल 4 दिने चीन भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ मजबूत बनाउने विषयमा छलफल हुने बताइएको छ। भ्रमणका दौरान बेजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन्। सम्मेलन मार्फत नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा मन्त्री खनालले चिनिया व्यवसायी समुदायसँग अन्तर्क्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम समेत रहेको छ।
2: लोकसेवा आयोगले आज विविध कार्यक्रम गरी आफ्नो 76 वार्षिक उत्सव मनाउँदैछ। दिवसका अवसरमा आज बिहान काठमाण्डुमा प्रभात फेरी आयोजना गरिएको छ। लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट शुरू भएको प्रभात फेरी केही स्थानको परिक्रमा गरिएको उपसचिव युवराज पोखरेलले बताए। प्रभात फेरीपछि आयोजित कार्यक्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले योग्यता दक्षताका आधारमा कर्मचारीको व्यवस्थापन गर्ने काममा आयोग लागिरहेको उल्लेख गरे। प्रभात फेरीमा विभिन्न संघ संस्थाका कर्मचारीको पनि सहभागिता थियो। आयोगको कार्यालय कमल पोखरीबाट शुरू गरिएको प्रभात फेरी अनामनगर सिंहदरबार पुतली सड़क परिक्रमा गर्दै कमल पोखरी पुगेको थियो।
1: कैलालीमा वन कार्यालयका कर्मचारीहरूले गोदावरीमा टेम्पो भीरबाट खसालेको घटना बारेमा विभिन्न टीका टिप्पणी भएका छन्। भिडियो सार्वजनिक भएपछि सांसदहरूदेखि सर्वसाधारणसम्मले सो घटनाको आलोचना गरेका छन्। गोदावरी नगरपालिका 4 बासपानीकी 44 वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरूले भीरबाट धकेलेर खसालिदिएका थिए। धामीले घर नजिकै भीमदत्त राजमार्गको गाईमारे डाँडा स्थित सड़क छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्दथिन्। डिभिजन वन कार्यालय धनगढ़ीका कर्मचारीहरूले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दावी गर्दै टेम्पो भीरबाट खसालिदिएका हुन्। टेम्पो भीरबाट खसाल्नु अघि वनका कर्मचारीहरूले टेम्पोबाट सामान झारेका थिए। टेम्पो लैजाने भन्दा कर्मचारीहरूले नदिएको धामीले बताए। यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो हटाइएको जनाएको छ। सब डिभिजन वन कार्यालयका अतरियाका प्रमुख कृष्ण बोहराले सो टेम्पो एक महिना अघि पनि हटाइएको बताए। धामीले सो टेम्पोलाई सवारी यातायात सञ्चालनमा भने प्रयोग गर्ने नगरेको बुझिएको हाम्रा सहकर्मीले जनाएका छन्। वन क्षेत्र अतिक्रमण हटाउने अभियान अन्तर्गत हालसम्म 47 संरचना हटाइएको सब डिभिजन वन कार्यालय अतरियाले जनाएको छ।
2: पूर्वी नवलपरासीको उत्तरी पहाड़ी भेग र तनहुको सिमानामा रहेको काली गण्डकी नदीमा पक्की पुल निर्माण थालेको 10 वर्षसम्म काम सम्पन्न नगर्ने 3 ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न कार्यवाही अघि बढ़ाइएको छ। ठेकेदार कम्पनीहरू लुम्बिनी स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीलाई कालो सूचीमा राख्न प्रक्रिया अघि बढ़ाइएको छ। उनीहरूले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए। ठेकेदार कम्पनीले काम थालेको 10 वर्षको अवधिमा 6 नाप थप गरे पनि गडगड़ी घाट पुलको कार्य प्रगति 60% मात्र रहेको छ। सो पुल हेर्ने पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले 6 पटक थपिएको म्याप समेत पुनः सकिएको जानकारी दिए। ठेकेदार कम्पनीले काम नसक्दै 13 करोड़ भन्दा बढ़ी रकम भुक्तानी लगिसकेको इन्जिनियर सुवेदीले बताएका छन्। पुल निर्माणको जिम्मेवारी लिएका संयुक्त 3 ठेकेदार कम्पनीले समयमा काम नगर्दा काममा ढिलाइ भएको हो। पटक पटक म्याप थपिने गरेको भए पनि विभिन्न वाहना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ। काम थालेको 10 वर्षमा काली गण्डकी नदीमाथि निर्माण शुरू भएको यो पुलमा 4 पिल्लर मात्र ठड्याइएको छ। 290 मिटर लम्बाई र 10.5 मिटर चौड़ाईको पुलमा 5 स्पान रहने गरी पुलको नक्साङ्कन गरिएको छ। यसैबीच 3 संयुक्त ठेकेदार कम्पनीले कामको जिम्मा लिए पनि सम्पन्न नगरेका कारण उनीहरूलाई कालो सूचीमा राख्न एक साता अघि ठेकेदारलाई स्पष्टीकरण सोधिएको इन्जिनियर सुवेदीले जानकारी दिएका छन्।
1: कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश को पनि थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: सुनको मूल्य तोलामा आज 1200 बढ़ेको छ। गत शुक्रबार प्रति तोला 2,92,000 कारोबार भएको छापावाला सुनको मूल्य आज 2,93,200 निर्धारण भएको छ। चाँदीको मूल्य तोलामा 55 रूपियाँले बढ़ेको छ। शुक्रबार प्रति तोला चाँदी 4,840 रूपियाँमा कारोबार भएको थियो, आज भने 4,895 रूपियाँ निर्धारण भएको छ।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
6: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र ₹8,350 फ्याट सहित। जानकारीका लागि 01-5970789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice फेक वीडियो को माध्यम बाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरान र अमेरिका शान्ति सम्झौताका लागि सहमत भएका छन्। इरानले सम्झौतामा हस्ताक्षरको समयावधिबारे केही उल्लेख नगरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानसँग युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर गरिने बताएका छन्। उनले सम्झौतापछि हर्मुज जलमार्ग सबैका लागि खुल्ला हुने समेत घोषणा गरेका छन्। यसअघि इरान अमेरिका युद्धका मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै मुलुक शान्तिवार्ताका लागि तयार भएको जानकारी दिए। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आगामी 24 घण्टाभित्र शान्तिवार्ता भइसक्ने अपेक्षा गरिएको बताएका छन्। शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको जनाएका छन्। दुवै पक्षले शान्ति सम्झौता नजिक रहेको पुष्टि गरे पनि यस सम्झौताका प्रावधानबारे फरक फरक दावी भएका छन्। इरानका विदेश मन्त्री अब्बास अराघचीले शान्ति सम्झौता दुई चरणमा हुने बताएका छन्। पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उनको भनाइ छ।
2: अब खेल प्रसंग। विश्वकप फुटबल अन्तर्गत आज भएको समूह डी अन्तर्गतको खेलमा अस्ट्रेलियासँग टर्की 2-0 पराजित भएको छ। यस्तै आज भएको समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 हराएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्याण्डका जोन म्याकगिननले 28 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। यससँगै समूह सीको शीर्ष स्थानमा उक्लेको छ। यो जितले स्कटल्याण्डको 3 अंक भएको छ। यस्तै आज बिहान भएको अर्को खेलमा ब्राजिल पनि मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्यूजर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्को 1-1 गोलको बराबरीमा रोकिएका हुन्। समूह सीमै रहेको ब्राजिल र मोरक्को 1-1 अंक छ।
1: हवस् त, गान्धी बुढारी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: तरै वडा अध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्दा आउनु भएको
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान ट्यालेन्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान ट्यालेन्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान ट्यालेन्समकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
8: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
8: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9816655553 र 9843180
10: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो संख सभा 95.5 मेगाहर्ज

0: सबै घर घर आयो सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: घर घर आयो सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
8: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98 4 23 18 049।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू:
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
13: र व्हाट्सएप नम्बर 98-5-20-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्ने इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर यकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: एनसीएसए कम्प्युटर सेन्टर खाँदै संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

कुकमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खारबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ। म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
0: र 9819327775।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा।

0: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562008।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खाँदारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवा
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पूर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 9843347262,
6: 9810555580
7: र वाट्सएप नम्बर 9852028।

0: 爱擦洗擦牙力。
1: आयो सबको घर
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
12: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल,
12: सम्पर्क नम्बर 98 160 55 553
11: र 98 4 23 18 049।
13: के के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
13: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422667।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेसलिस्ट।

0: अस्ति तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा निशान टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
8: सम्पर्क 029140084 र 9804045827।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुफत मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9052029047, 9800900062।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: के निशा, तिमी उठ्ने बेला भएन भनेको? तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0-29-562-320 र 98-420-50-541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ¿Es en serio?
2: ¿Quién me manda tantos mensajes?
1: Ok, tengo que chequear esto.
2: ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: अहिलेको समयमा त्यस्तो जस्तो देखेन म मेन कसको तराई भएकोमा चाहिँ भोलि र पछिको दिनमा चाहिँ अलिकति आफ्नो पनि हुने खालको सम्भावना देखिन्छ।
5: स्विजरल्याण्डको जनसङ्ख्या 1 करोडमा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पार्ने चिन्ता
6: र कुरा काओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले देशको अर्थतन्त्रलाई औपचारिकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै उहाँले दशकौंदेखि चर्चामा सीमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगाएको दावी गर्नुभयो। करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बसेका बस्न बाध्य भएका साना उद्योगीहरूलाई उद्योगीहरूका लागि सरकारले विशेष आम माफीको योजना ल्याएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा वक्रताका कारण ठूलो दायित्व बोकेका झण्डै 2-3 लाख साना कम्पनी तथा व्यक्तिहरूले अब 1% प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्। युवाहरूमा रहेको यो देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ।
6: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकोले उद्योग बन्द गर्न बाध्य भएको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन अनुसार 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4.25 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा बढ़ी भारतीय बजारमा पठाइन्छ।
5: देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव एउटा प्रमुख समस्याका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजारको अभाव, पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत र प्राविधिक पछौटेपनसँगै दक्ष जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा देखाएको हो। प्रतिवेदन अनुसार युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेकाले उद्योगका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूँजी अभाव, बजारीकरणको समस्या र भारतसँगको खुल्ला सीमा नाका मार्फत हुने अवैध आयातले स्थानीय उद्योगलाई थप कठिनाई पारेको छ। तर अध्ययनले देशको औद्योगिक क्षेत्रमा उल्लेखनीय सम्भावना रहेको पनि देखाएको छ। जलविद्युत उत्पादनमा भइरहेको विस्तार, कृषि उपज, जड़ीबुटी तथा खानीजन्य पदार्थको उपलब्धता र बढ़दो सूचना प्रविधिको प्रयोगले सफ्टवेयर विकास तथा आउटसोर्सिङ उद्योगको विकासका लागि अनुकूल वातावरण बनाएको छ। मध्य प्रदेशमा कृषिमा आधारित उद्योग, खाद्य प्रशोधन र पर्यटनसँग सम्बन्धित उद्योगको सम्भावना प्रबल रहेको प्रतिवेदनमा भनिएको छ। बागमती प्रदेशमा दुग्ध, मासु तथा जड़ीबुटी प्रशोधनका साना तथा मझौला उद्योगको विकास गर्न सकिने पनि अध्ययनले देखाएको छ। राष्ट्र बैंकले न्यून ब्याज दर, बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानी योग्य रकम र सरकारको नीतिगत सहयोगको अधिकतम उपयोग गरी औद्योगिक उत्पादन र रोजगारी बढ़ाउन सक्नुपर्नेमा जोड़ दिएको छ।
6: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,87,30,00,00,000 पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उद्योग 42% मात्र सीमित छ।
5: वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि औसत ब्याजदर घटाएका छन्। बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सूची आज सार्वजनिक गरेका हुन्। यसको तुलनामा असारमा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने 13 स्थिर रहेका छन्। कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, लक्ष्मी सनराइज, हिमालयन प्राइम कमर्सियल र एनएमबी बैंकले जेठको तुलनामा असारमा ब्याजदर घटाएका हुन्। धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसत ब्याजदर घटेको छ। जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.343% रहेकोमा असारमा 4.265% झरेको छ। धेरैसो बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 3.9-4.5% रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ। निक्षेपको ब्याजदर घटेपछि आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ। बैंकहरूमा लगानी योग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ।
6: प्रतिनिधि सभामा भोलि र पर्सी विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा जेठका उठेको प्रश्नको आउँदो असार 3-4 सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। सरकारले जेठ 15 आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
5: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सड़क मार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरण सम्बन्धी गर्न हुने र नहुने नियम सार्वजनिक गरेको छ। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटक मैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जाल मार्फत निर्देशनहरू जारी गरेको हो। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
6: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा चीन जानुभएका मन्त्री खनाललाई बेजिङमा रहेको विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझै सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाल आउँदै गरेको मनसुनको अवस्था बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
10: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333 493-555।
14: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
15: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
16: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड, भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि एउटा प्रमुख समस्या रहेको राष्ट्र बैंकको निष्कर्ष, बैंकहरूको औसत ब्याजदर असार महिनाका लागि पनि घट्यो लगायत खबर प्रस्तुत गर्यो।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। पश्चिम तराईमा आज फेरि गर्मी केही बढ़ेको छ। पानी परेका कारण केही दिन शीतल अनुभव भएकोमा आज फेरि पश्चिम तराईका धेरै ठाउँमा गर्मी महसुस भएको हो। तुलनात्मक रूपमा पूर्वी तराईमा केही शीतल रहे पनि पश्चिम तराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी पनि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने बताएको छ। यसैबीच यस वर्षको मनसून अहिलेसम्म पनि नेपाल प्रवेश गरेको छैन। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति अर्थात जून 13 तारीक हिजो हो। औसत मितिभन्दा 10 दिनसम्म ढिलो वा चाँडो हुनुलाई सामान्य मान्न सकिन्छ, तर यस वर्ष नेपालको सीमा क्षेत्रमा केही दिन अघि नै मनसून आइसकेको भारतीय मौसम विभागले जनाएको थियो। तर नेपालमा आउन ढिलाइ भइरहेको छ। यस्तो किन भएको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
4: जुन 13 मनसुन भित्रिन्छ भनेर होइन, अघिल्लो वर्ष अलिकति अगाडि मनसुन भित्रिएको छ, यो वर्ष चाहिँ अहिलेसम्म पनि सबै चाहिँ काटेर पुलिलो भएको देखिँदैन। अरू कुरो मनसुन भित्रिँदैमा या मनसुन आउँदैमा तातो नहोला भन्न चाहिँ सकिँदैन। विशेष गरी मनसुन पूर्वबाट भित्रेर पश्चिमतिर फैलन समय लाग्ने हुन्छ। त्यसो गर्दाखेरि पूर्वतिर मनसुन भित्रिँदै गर्दा पश्चिमतिर तातो दिन हुन्छ भन्ने सम्भावना पनि रहने नै गर्छ।
6: अहिलेसम्म चाहिँ मनसुन नेपाल भित्रिन्छ भन्ने अनुमान गर्न सकिन्छ?
4: हामीले पूर्वानुमान चाहिँ गरेका छैनौँ। सो साधनले गर्दा चाहिँ पूर्वानुमान भन्दा पनि हामीले यसलाई अवलोकन गर्ने र अनि त्यसरी गरेर डिक्लेयर गर्ने गर्छौँ। त्यो आधारमा चाहिँ ठ्याक्कै यति गते भित्रिन्छ, यही नै भित्रिन्छ भन्ने कन्फर्मेसन चाहिँ अहिले देखिँदैन।
6: के छ अब यसको बाह्य गतिविधि हेर्दाखेरि होइन, नेपालमा कहाँबाट आउँछ र त्यो चाहिँ त्यहाँ अहिले के भइरहेको छ
17: भन्नेसम्मको अध्ययन त्यस्तो छ कि छैन सामान्य
4: मनसुन चाहिँ नेपालको नै पूर्वको दक्षिण भूभागतिर चाहिँ मनसुन आगमन भएको जस्तो देखिन्छ त्योभन्दा अगाडिको स्टेपहरूमा चाहिँ नेपालको चाहिँ भूभागमा चाहिँ आइसकेको जस्तो देखिँदैन
17: अनुमान गरेको समयमा यो मनसुन नभित्रिँदाखेरि के देखिन्छ असर
4: यसो छ मनसुन भित्रमा चाहिँ बढी वर्षा हुन्छ भन्ने कुरो पनि नहुन सक्छ होइन अघिल्लो वर्ष पनि मनसुन भित्रिसकेपछि चाहिँ केही समय चाहिँ अलिकति कम वर्षा गतिविधि भएको नै थियो होइन अब यो वर्ष पनि मनसुन वर्षा लगातार होला भन्ने किसिमको चाहिँ त्यस्तो देखिँदैन अस्तितिर पनि वर्षा गतिविधिहरू चाहिँ भइरहेको देखिन्छ त्यसैले गर्दाखेरि चाहिँ यो मनसुन भित्रिमा या मनसुन नभित्रिमा त्यस्तो धेरै असर गर्ने जस्तो परिवर्तनलाई देखिँदैन
17: पानी पनि अलिकति कम पर्ने भन्ने थियो अहिले त्यो सिनारियो त्यही अवस्थामा छ अथवा केही परिवर्तन फेरबदल भएको देखिन्छ अथवा पानी परेको पनि देखियो बीचमा होइन योभन्दा पहिले यसलाई कसरी लिन
4: सक्छ मौसम विज्ञान विभागले चाहिँ यो वर्षको मनसुन आउटलुक भनेर चाहिँ वैशाखको 25 गते सार्वजनिक गरेको थियो जसलाई अध्यावधिक गरेर जेठको 25 गते फेरि अर्को अपडेटेड वर्षनमा चाहिँ आकलन सार्वजनिक गरेको छ जस अनुसार पनि यो वर्ष विशेष गरी देशको सम्पूर्ण भूभागहरूमै वर्षा चाहिँ सरकार भन्दा कम हुने नै प्रक्षेपण छ होइन तापक्रम पनि सरकार भन्दा माथि नै रहने प्रक्षेपण छ यसो भन्दै गर्दाखेरि चाहिँ सरकार भन्दा कम वर्षा हुन्छ भन्दै गर्दाखेरि चाहिँ त्यसले चाहिँ लामो समयसम्म खडेरी हुन सक्छ भन्ने अनुमान चाहिँ गर्दैन होइन यसले चाहिँ अब थोरै थोरै पानी परेर हरेक समय चाहिँ हरेक दिन जस्तो थोरै थोरै पानी परेर चाहिँ सरकार भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो साथसाथै लामो समयसम्म पानी नपरेर एकैचोटि चाहिँ ठुलो पानी परेर चाहिँ सरकारभन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो त्यो दुइटै सम्भावनालाई चाहिँ यो चाहिँ चार महिनाको अवधिको आकलन भएको कारणले दुइटै सम्भावनालाई चाहिँ यसले व्यक्त गर्ने भयो
17: वर्षा त्यसै गरी तापक्रम तातो दिन यो समग्र हिसाबले चाहिँ के छ मौसमको अवस्था देशभित्रको आज भोलि एक दुई दिन
4: आज भोलिको विश्लेषण अनुसार चाहिँ आज भोलि नै वर्षा गतिविधिहरू चाहिँ जस्तै हिजो आज वर्षा गतिविधि भएकै देखिन्छ विशेष गरी कोशीको देश केन्द्र चाहिँ वर्षा गतिविधि भएको देखिन्छ भने यो वर्षा चाहिँ गण्डकी प्रदेशसम्म नै भएको देखिन्छ आजको दिनमा पनि उसले सम्भावना देखिन्छ भोलिदेखिबाट चाहिँ वर्षा गतिविधि अलिकति कम हुन्छ जस्तो देखिन्छ भने तापक्रमको कुल गर्नु पर्दाखेरि पनि अब बिस्तारै वर्षा गतिविधि कम हुने भएपछि थोरै तापक्रमहरू चाहिँ अलिकति बढ्न सक्ने जस्तो देखिन्छ विशेष सुदूरपश्चिम प्रदेशको तराई भूभाग अनि लुम्बिनी प्रदेशको तराई भूभागमा चाहिँ भोलि र पर्सिको दिनमा चाहिँ अलिकति तातो दिन हुन सक्ने जस्तो सम्भावना देखिन्छ
5: उहाँहुन्थ्यो मौसमविद डेभिड ढकाल नेपाल दर्पणमा खबरको सिलसिला वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ गएको वर्षको अत्यधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको सड़कको पुननिर्माण हुन सकेको छैन भत्किएका सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा चालन हुन सकेको छैन गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र यसले कुल क्षतिको 0.5% मात्र काम धानेको मेयर थापाले बताउनुभयो केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष स्थापना गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गर्ने काम गरेको थियो इलामको भौतिक पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्
6: कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वड़ा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीड़ खसालिदिएका थिए टेम्पो गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीड़बाट नखसालिएको दावी गरेका छन् अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ यस्तै वनका कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
20: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
18: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
21: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोबी पार्टीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुन्नुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर ब्रिफिङ लिनु भएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कड़ा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको छ तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयले बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
5: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै यी सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभयो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो। 80 वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाई छ।
6: भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज खडेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
5: काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पुनः शुरू भएको छ। मध्य पूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सड़क
22: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
23: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना।
0: सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
23: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 9842050541।
24: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
23: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
24: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
23: हाम्रा सेवाहरू
24: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
23: दाँत खोल्ने, दाँत सफा गर्ने,
24: दाँतको एक्सरे गर्ने,
23: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
24: झिक्न मिल्ने आरपीडी लगाइने,
23: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
24: बाङ्गो टिङ्गो दाँत मिलाइने,
23: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
24: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
23: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संकर सभा 95.5 मेगाहर्ज
1: पार्टी विभाजनको आशंका बढ़िरहेका बेला नेपाली कांग्रेसकी तह समूहद्वारा कोशी प्रदेश स्तरीय भेला आयोजना पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई नेताहरूको आग्रह एक वर्षभन्दा कम समयावधि भएका लाइसेन्स नवीकरणपछि मात्र छाप्ने यातायात व्यवस्था विभागको तयारी तत्काल आवश्यक परेमा निवेदनका आधारमा मात्र छापिने काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक नदी किनारका अव्यवस्थित बसोबासीका लागि सामूहिक आवास निर्माण गरिँदै अमेरिकासँग जारी द्वन्द अन्त्यका लागि इरानको विभिन्न प्रस्ताव पेश सम्झौता नभएसम्म आणविक कार्यक्रम यथावत राख्ने तेहरानको अडान र विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ तथा जापान र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदै

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: रन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दिप शिखर, नवीन समाचार अब विस्तारमा।
2: पार्टी विभाजनको आशंका बढ़िरहेका बेला नेपाली कंग्रेसको इतर समूहले कोशी प्रदेश स्तरीय भेला गरेको छ। पार्टीभित्र वृहत एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। विराटनगर स्थित होटल मनास्लुमा आयोजित भेलामा कंग्रेस नेता शेखर कोइराला, पूर्व महामन्त्री द्वय कृष्ण सितौला, रससाङ कोइराला, डाक्टर मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, एनपी साउद, मोहन बस्नेत र बल बहादुर केसी लगायतका नेता सहभागी भएका थिए। भेला अघि नेता शेखर कोइराला र कंग्रेसका पूर्व महामन्त्री शशांक कोइराला विराटनगर स्थित कोइराला निवासमा सँगै देखिएका थिए। मंचमा पनि यी दुई नेता सँगै देखिए। पछिल्लो समय कंग्रेसभित्र आन्तरिक एकता र नेतृत्वको भूमिकाबारे विभिन्न बहस चलिरहेका बेला दुई नेताको संयुक्त उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै त्यसमा सहभागी नभएको इतर पक्षले प्रदेश स्तरमा पहिलो पटक यस्तो भेला आयोजना गरेको हो।
1: यसैबीच नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन्। कोशी प्रदेश स्तरीय भेलामा पार्टीभित्रको एकता, सहकार्य र आगामी 15 महाधिवेशनलाई निष्पक्ष र समावेशी बनाउनुपर्ने आवाज प्रमुख रूपमा उठाइएको हो। भेलाका प्रमुख अतिथि एवं कांग्रेस नेता शेखर कोइरालाले नेपाली कांग्रेसको स्थापना, लोकतन्त्र र निरंकुशताको अन्त्यका लागि भएको स्मरण गराउँदै पार्टीभित्र सहमति, सहकार्य र एकता अपरिहार्य भएको बताए। कोइरालाले अहिलेको अवस्थामा कांग्रेस धेरै पर जान नसक्ने भन्दै स्थानीय तथा प्रदेश निर्वाचनलाई ध्यानमा राखेर पार्टी एक ढिक्का हुनुपर्ने बताए। नेता विजय कुमार गच्छदारले देश र लोकतन्त्र दुवै संकटमा रहेको उल्लेख गर्दै विराटनगरको भेलाले एकताको सन्देश दिएको दावी गरे। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले खण्डित कंग्रेसले राष्ट्र जोगाउन नसक्ने बताए। अर्का पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेस विभाजित भएको अवस्था आफूहरूले स्वीकार गर्न नसक्ने उल्लेख गरे।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईलाई तीव्र बनाएको यातायात व्यवस्था विभागले एक वर्षभन्दा कम समय अवधि भएका लाइसेन्स नवीकरणपछि मात्र छाप्ने तयारी गरेको छ। विभागका अनुसार व्यावहारिक पक्षलाई हेरेर एक वर्षभन्दा कम अवधिको रहेका करिब 3.5 लाख लाइसेन्स नछाप्ने तयारी भएको हो। यद्यपि तत्काल आवश्यक परेमा निवेदनका आधारमा मात्र छाप्न सकिने व्यवस्था गरिएको बताइएको छ। थप जानकारी सहित कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको एक सामग्री आजको कान्तिपुर सविस्तारमा।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समयावधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले जनाएको छ। छापेर कार्यालयमा पठाउँदा समय लाग्ने र सम्बन्ध व्यक्तिले लिन आउन पनि ढिला गर्ने भएकाले यस्तो लाइसेन्स नवीकरणपछि मात्र छापेर दिइने विभागको भनाइ छ। अहिले लाइसेन्सको समयावधि 5 वर्षको छ। अहिले छापेर दिइए पनि समय सकिएपछि पुनः नवीकरण गर्नुपर्ने भएकाले एक वर्षभन्दा कम समय भएका लाइसेन्स नछाप्ने निर्णय गर्ने तयारी भएको विभागका निर्देशक केशव खतिवडाले बताए। उनले भने अहिले छपाई गर्ने क्रममा प्रणालीमा हेर्दा करिब 3.5 लाख लाइसेन्स एक वर्षभन्दा कम समयावधिका छन्, जसमा 60-70% लाइसेन्स प्रयोगकर्ता विदेशमा छन्। नवीकरण गरेपछि लाइसेन्स वाहकले कुनै कार्य गरेको देखिँदैन, क्याटेगोरी थप गरेको पनि देखिँदैन। गत शुक्रबार मात्र 1300 लाइसेन्स मिति सकिएका भेटिएको खतिवडाले सुनाए। उनले भने कुन लाइसेन्सको म्याद कति छ भनेर प्रणालीबाट थाहा हुन्छ। एक वर्षभन्दा कम समय भएका लाइसेन्स प्रिन्टमा नपठाउने बनाइएको छ। लाइसेन्सको समय सकिने मध्ये धेरै विदेशमा

0: राजस्व उति नै तिर्नुपर्छ। अहिले संघ सरकार अन्तर्गत रहेका यातायात व्यवस्था विभागको समन्वयमा लाइसेन्स छापेर वितरण गरिए पनि नवीकरण प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय मार्फत नै हुँदै आएको छ। नवीकरणका लागि राजस्व बढ़ाउने नबढ़ाउने निर्णय सम्बन्धित प्रदेश कार्यालयबाटै हुन्छ। अहिले 29 लाख लाइसेन्स मध्ये 18,02,248 लाइसेन्स छापिसकेका छन्। 88,495 लाइसेन्स प्रक्रियामा रहेको र 10,09,257 लाइसेन्स छाप्न बाँकी छ। 29 लाखमा शुरूमा 12 लाख लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षा मुद्रण केन्द्र बीच 12 कार्तिक 2082 सम्झौता भएको थियो। सम्झौता अनुसार केन्द्रले 12 वैशाख 2083 भित्र छपाई गरेर दिइसक्नुपर्ने थियो। त्यही अनुसार केन्द्रले 12 लाख लाइसेन्स छापेर विभागलाई बुझाएको थियो। बाँकी 17 लाख लाइसेन्स 32 असार भित्र छापिसक्ने गरी 4 वैशाखमा दोस्रो चरणको सम्झौता भएको थियो। 17 लाख लाइसेन्समा 6,02,248 लाइसेन्स छापिसकिएको केन्द्रको वेबसाइटमा राखिएको तथ्याङ्क छ। दोस्रो चरणमा सम्झौतापछि अत्यावश्यक 3,803 र राजस्व बुझाएको 24 घण्टाभित्र छापिएको लाइसेन्सको संख्या 1,30,858 छ। विभागसँग दोस्रो चरणमा भएको सम्झौता अनुसार असार मसान्तभित्र सबै लाइसेन्स छापिसक्ने सुरक्षा मुद्रण केन्द्रका उपसचिव गोपाल राज तिमिल सिन्हाले बताए। उनले भने प्रक्रियामा रहेका 88,000 लाइसेन्स भने छापिसके सोमबार उक्त लाइसेन्स विभागमा पठाउँछौ। दोस्रो चरणको लाइसेन्स छापिसकेपछि प्रदेशसँग सम्झौता गरेर छपाईको काम गर्न समस्या छैन। अहिले देशभरका यातायात कार्यालयबाट आएको डेटा जम्मा गरी विभागले केन्द्रलाई पठाउने काम गरिरहेको छ। यही काम सम्बन्धित प्रदेशहरूले समन्वय गरेर पठाउन सक्ने उनले सुनाए। विभागले 1 साउनबाट अनलाइन मार्फत नयाँ र नवीकरण गर्न लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणाली लागू गर्ने तयारी गरेको छ। ब्लूबुकको नवीकरण पनि अनलाइनबाट गर्न मिल्ने गरी प्रणाली तयार भएको र यसलाई लागू गर्ने बारे कार्यविधि बनाउने तयारीमा रहेको विभागका निर्देशक खतिवडाले जनाए। साउनबाट मुद्रण केन्द्रबाटै सम्बन्धित यातायात कार्यालयमा छापिएका लाइसेन्स पठाउने गरी छलफल भइरहेको खतिवडाको भनाइ छ। निर्देशक खतिवडाले भने मुद्रण केन्द्रबाट छापिएर 42 वटा यातायात कार्यालयमा लाइसेन्स जाओस् भनेर केन्द्र र हुलाक सेवा विभागबीच सम्झौता गराउने सोचमा छौं। यसमा हुलाक र मुद्रणले हुन्न भनेका छैनन्। साउनबाट नयाँ र नवीकरणका लागि लाइसेन्सको फर्म भर्दा आफूले लाइसेन्स लिने ठाउँको ठेगाना प्रश्नसँग लेख्ने व्यवस्था गराइने खतिवडाले सुनाए। उनले भने लाइसेन्स कहाँबाट लिन सजिलो हुन्छ त्यही ठेगाना राखेर फर्म भर्नुपर्छ। यसमा 42 वटा यातायात व्यवस्था कार्यालय मध्ये जुनसुकै रोज्न पाइयो। अहिले काठमाडौँ उपत्यका भित्रका यातायात व्यवस्था कार्यालयमा विभागले लाइसेन्स थापेर पठाउने गरेको छ। उपत्यका बाहिरका जिल्लामा भने हुलाक सेवा विभाग मार्फत लाइसेन्स पठाइन्छ। यसका लागि प्रत्येक दिन हुलाक सेवा विभागबाट कर्मचारी लाइसेन्स लिन मेन भवन स्थित यातायात व्यवस्था विभाग पुग्ने गरेका छन्। काठमाडौँ महानगरपालिकाले नदी किनारका जोखिमपूर्ण बस्ती स्थानान्तरण र अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका लागि सामूहिक आवासको अवधारणा अघि सारेको छ। महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा संघीय र प्रदेश सरकारसँगको समन्वयमा सामूहिक आवास निर्माण गर्ने उल्लेख छ। महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले भनिन्,
1: नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरी संरक्षण गरिएका व्यक्तिहरूको व्यवस्थापकीय कार्यका लागि निकायगत जिम्मेवारी यकिन गरिएको कार्ययोजना स्वीकृत गरी शीघ्र कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिनेछ। शहरी गरीब विस्थापित र केही नभएका र कोही नभएका व्यक्ति तथा परिवारका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी उपयुक्त स्थानमा उचित व्यवस्थापनका लागि सामूहिक आवासको प्रबन्ध गरिनेछ।
0: महानगरपालिकाले ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षण र प्रवर्धनका लागि थप अध्ययन गरी अघि बढ्ने नीति तथा कार्यक्रम लिएको छ। त्यसबारे जानकारी दिँदै कार्यवाहक मेयर डंगोलले भनिन्,
1: काठमाडौँलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक शहरको रूपमा विकास गरिनेछ। यसका ऐतिहासिक धार्मिक पुरातात्विक सांस्कृतिक सामाजिक महत्वका मठ मन्दिर चैत्य द्वचे बाहा बही हिती पोखरी गुम्बा सुपा चुक ननी डबली फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन डिजिटल अभिलेखीकरण मौलिक नामाकरण नक्साङ्कन मर्मत जीर्णोद्धार पुनर्निर्माण गरी संरक्षण सम्वर्धन र प्रवर्धन गरिनेछ।
0: काठमाडौँ महानगरले खाद्य पदार्थको गुणस्तर बढ़ाउने र स्वस्थ नागरिकका लागि विभिन्न उपाय अवलम्बन गर्ने भएको छ। स्वच्छ भान्सा लगायत

0: कार्यक्रम ल्याइएको कार्यवाहक मेयर डंगोलले बताइन्।
1: स्वच्छ भान्सा, जंक फूड नियन्त्रण, सुर्ती तथा मदिराजन्य पदार्थको नियमन, सुरक्षित मासु उत्पादन तथा जीव जन्तु व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्दै एग्रो पुलिङ तथा मेट्रोमार्ट मार्फत विषादी रहित स्वच्छ फलफूल र तरकारीको होम डेलिभरी हुने व्यवस्था मिलाइनेछ। महानगरवासीको जीवन स्तर सम्बन्धी सूचकहरू सहितको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइनेछ।
0: नीति तथा कार्यक्रमले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधि मैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट शहरको रूपान्तरण गर्ने लक्ष्य राखेको छ। नगरसभाको 19 अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक मेयर डंगोलले आगामी आर्थिक वर्षका लागि 101 मुद्दाको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597079 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। परराष्ट्र मन्त्री शिशिर खनाल उत्तरी छिमेकी चीन भ्रमणमा गएका छन्। मन्त्री खनालले आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा सिनियर विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चार दिने चीन भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
2: बीबीसीको नयाँ डकुमेन्ट्री टाइगर आइल्याण्डले बर्दिया राष्ट्रिय निकुञ्जका बाघको आनी बानी बारे दुर्लभ र नयाँ तथ्य उजागर गरेको छ। डकुमेन्ट्रीमा पोथी बाघले अन्य पोथीका डम्बरूलाई समेत स्याहार सुसार गर्ने र भाले बाघले आफ्नो बच्चालाई मार्दैनन् भन्ने तथ्य देखाइएको छ। यसले बर्दियाको बाघ पर्यटन र संरक्षणमा अन्तर्राष्ट्रिय चासो बढ़ाएको छ। सहकर्मी मनोज पौडेलले तयार पारेको एक सामग्री।
3: पश्चिम नेपालमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज बाघ गन्तव्य हो। जंगल सफारीका क्रममा सजिलै बाघ देखिनाले पछिल्लो समय पर्यटक ओहिरिने गरेका छन्। बर्दियाका बाघ अहिले बीबीसीले तयार गरेको नयाँ श्रृंखलाले चर्चामा छन्। सो श्रृंखलामा कैद बाघको जीवनशैलीले विश्वको ध्यान तानेको छ। बर्दिया निकुञ्ज आसपासका पाँचवटा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघका अद्भुत, अद्वितीय, अविस्मरणीय र रोमाञ्चक गतिविधि समेटेर बीबीसी ले तयार गरेको नयाँ वन्यजन्तु श्रृंखला टाइगर आइल्याण्डको प्रथम श्रृंखला अहिले चर्चामा छ। यसरी बहस हुनुको मुख्य कारण सो श्रृंखला मार्फत उजागर भएको नयाँ तथ्य हो। 7 जून 2026 बेलायती प्रसारण संस्था बीबीसी वान र बीबीसी आई प्लेयर मार्फत विश्वव्यापी रूपमा प्रसारण भएको टाइगर आइल्याण्डले नयाँ र रोमाञ्चक तथ्य उजागर गरेको छ। करिब एक घण्टा लामो श्रृंखलामा एउटा पोथी बाघले अर्को पोथी बाघका डमरूलाई सिहार सुसार गरिरहेको दुर्लभ दृश्य देखाइएको छ। बाघले आफ्नो सँगै अन्य बाघका डमरूलाई पनि लालन पालन र सिहार गर्छन् भन्ने तथ्य उजागर भएको विज्ञको भनाइ छ। अर्कोतर्फ भाले बाघले आफ्ना बच्चालाई देख्ना साथ मार्छन् भन्ने तथ्य पनि यसबाट गलत पाइएको छ। भाले बाघले ससाना डमरूलाई देख्ना साथ मार्दैनन्, माया ममता पनि देखाएर सिहार सुसार पनि गर्छन् भन्ने जानकारी बाहिर ल्याएको छ। तर भिजिटर भाले बाघले बच्चा देख्ना साथ मार्छन् भन्ने पनि देखाएको छ। यस श्रृंखलामा बाघले बच्चा खाएको दुर्लभ दृश्य पनि छायांकन गरिएको छ। सो डकुमेन्ट्रीका लागि बर्दियाका अनुभवी नेचर गाइड दिदी बहिनी सुशीला मन्जु र रन्जु महताराले बीबीसीको टोलीसँग खटेर काम गरेका थिए। उनीहरूले बाघको नियमित अनुगमन, खोज र निगरानी गर्दै डकुमेन्ट्रीका लागि दुर्लभ र चिताकर्षक दृश्य छायांकन गराउन सफल भएका थिए। बीबीसी एसियाले बाघका लागि सन् 2022 अन्त्य र 2023 फेब्रुअरीमा डकुमेन्ट्रीका लागि छायांकन गर्न आउँदा स्थानीय नाम दिएका गोमा र जुगिनी पोथी बाघको सहवासको भिडियो खिचिएपछि बीबीसीको नयाँ टाइगर आइल्याण्ड श्रृंखला बनाउन शुरू गरिएको नेचर गाइड सुशीला महताराले बताइन्। त्यसपछि यी दुवैलाई फलो गर्ने निर्णय भयो। उनले भनिन्, काम गर्ने क्रममा बाघका आनी बानी र नयाँ अभ्यास बारे थाहा भएको हो। त्यतिखेर बर्दिया आएका निर्देशक प्याट्रिक इभान्ससँग सल्लाह गरेर दुवै बाघलाई पछ्याउने क्रम शुरू भएको उनले बताइन्। इभान्स अहिलेको श्रृंखलाका सह निर्देशक हुन्। गोमा र जुगिनी पछ्याउने क्रममा गर्भवती भएको पनि देखेको सुशीलाले बताइन्। बीबीसीको टोलीले डकुमेन्ट्रीका लागि सामुदायिक वन आउजाउ गरेर छायांकन गरेको थियो। त्यस क्रममा गोमासँग थप 3 सहित 5 डमरू देखिएपछि बीबीसीको प्राविधिक टोली अचम्ममा परेको उनले बताइन्। त्यसपछि ड्रोन क्यामेरा मार्फत थप खोज अनुसन्धान गर्ने क्रममा गोमासँग थपिएका 3 डमरू जुगिनी नाम दिएको पोथी बाघको भएको पत्ता लागेको नेचर गाइड मन्जु महताराले बताइन्। जुगिनी पनि गोमाकै आसपास टेरिटोरी बनाएर बसेकी थिइन्। ड्रोन क्यामेरा मार्फत गोमा र जुगिनीका गतिविधि छायांकन गर्ने क्रममा केही दृश्यमा माला नाम दिएकी पोथी बाघले पहिलो पटक गर्भ धारण गरेर डमरू जन्माएको भेटियो। थियो। करिब 4 वर्ष कि माला भने गोमाकी पछिल्लो पटक सन्तान भएको खुल्यो। करिब 6 वर्ष उमेर अनुमान गरिएकी जुगिनी पनि गोमाको पहिलो पटकको सन्तान हुन सक्ने अनुमान गरिएको छ। जुगिनीका 3 वटा डमरू थिए। दुवैका डमरू 9 महिना जतिका थिए। पहिलो पटक आमा बनेकी मालालाई पात्र बनाएर बीबीसी वानले जुन 14 तारिकमा टाइगर आइल्याण्डको दोस्रो श्रृंखला प्रसारण गर्दैछ। उसको आनी बानी र व्यवहारलाई श्रृंखलामा देखाइएको छ। मालाका बच्चालाई भिजिटर भालेले मारेको र खाएको दुर्लभ दृश्य पनि श्रृंखलामा रहेको छ। मालाका डमरू भने 3 महिनाका थिए। यो डकुमेन्ट्री पनि करिब 1 घण्टाको छ। 2023 फेब्रुअरीमा गोमा र जुगिनीले झण्डै 100 मिटरको दूरीमा सहवास गरेको देखियो। मन्जुले भनिन् त्यो नै टाइगर आइल्याण्ड श्रृंखलाको शुरूआत थियो। त्यसपछि गोमा र जुगिनीलाई ट्र्याक गरेर बीबीसीको टोलीलाई सूचना दिने काम गरेको उनले बताइन्। आवश्यकता अनुसार उच्च स्तरको प्रविधि सहितको प्राविधिक टोली र विख्यात वैज्ञानिक आएर भिडियो खिच्ने र अनुसन्धान गर्ने काम गरेको उनले बताइन्। उनका अनुसार दोस्रो श्रृंखलामा जुगिनीका 2 वटा बच्चा पनि भाले बाघले मारिसकेको समेटिएको छ। गोमासँग भने 2 वटा डमरू हुन्छन्। मालाका पनि 2 मरेर एउटा मात्र बाँकी बचेको हुन्छ। दोस्रो श्रृंखलामा रात्रिकालीन दृश्य धेरै छन्। रातमा बाघको व्यवहार कस्तो हुन्छ र कसरी बस्छन् भन्ने देखाइएको छ। उनले भनिन् रात्रि क्रियाकलापका बारेमा धेरै अध्ययन अनुसन्धान भएको थिएन, त्यसैले बीबीसीले रातिमा बढी फोकस गरेर श्रृंखला बनाएको हो। सन् 2021 पनि बीबीसी वानले रिटर्न टाइगर भनेर बर्दियाको डकुमेन्ट्री बनाएर प्रसारण गरेको थियो। त्यसपछि बीबीसी एसिया 2022-23 काम गरेर 23 अन्तिमतिर अर्को बाघ सम्बन्धी डकुमेन्ट्री रिलिज गरेको थियो। त्यसपछिको यो निर्माण गरिएको हो। सन् 2025 बीबीसीका प्राविधिक सहितको टोली 2 पटक आएको थियो। पहिलो पटक फेब्रुअरी र दोस्रो पटक मेमा आएको थियो। 2 पटकमा गरी झण्डै 2 महिनासम्म टोली बर्दियामा बसेका थिए। 2-3 जना नेपाली सहित 16 जनाको टोली थियो। निकुञ्ज आसपासका शिवपुर, वनरवा, वानुगाउँ, बहादुरपुर, कैलाशी र असारे गैरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र आसपास क्यामेरा ड्रोनबाट भिडियो खिचिएका थिए। भिडियो खिचेको 1 वर्षपछि सम्पादनको काम गरेर डकुमेन्ट्री प्रसारण गरिएको हो। बीबीसीले प्रसारण गरेको डकुमेन्ट्रीले बाघको इकोलोजिकल आनी बानीका विषयमा नयाँ नयाँ तथ्य बाहिर ल्याएर विश्व जगतको ध्यान तानेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक रामले बताए। नेपालमा भइरहेको संरक्षणका प्रयासले नै अहिलेको बाघ पर्यटनलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उत्कृष्ट नमूनाको रूपमा प्रस्तुत गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया कार्यक्रमका प्रमुख अजित तुम्बा हम्फेले बताए। यसले बर्दियाको बाघ ब्रान्डका रूपमा विश्वभरि फैलिने उनले बताए। पर्यटकदेखि अध्ययन अनुसन्धान गर्नेको उत्कृष्ट गन्तव्य बन्ने विश्वास उनले व्यक्त गरे। बीबीसी स्टुडियोजन नेचुरल हिस्ट्री युनिटद्वारा निर्मित यो ऐतिहासिक श्रृंखलाले बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रका वन, बाघको वासस्थान र यहाँको जैविक विविधतालाई विश्व सामु उजागर गरेको हो। अहिलेको डकुमेन्ट्री मार्फत अनुसन्धान गर्नेहरूका लागि एउटा प्रश्न टटकारो रूपमा उठेको बाघ विशेषज्ञ डाक्टर बाबुराम लामिछानेले बताए। बाघको आनी बानीमा परिवर्तन आएर हो या संख्या बढेर ठाउँ अपुग भएको भन्ने विषयमा अनुसन्धान जरूरी भएको उनले बताए। नेचर गाइड रहेका 3 दिदी बहिनीको प्रकृति र वन्यजन्तु प्रतिको ज्ञान र धैर्यताकै कारण यो ऐतिहासिक दृश्य छायांकन गर्न सम्भव भएको चराविद राम शाहीले बताए। बीबीसीको डकुमेन्ट्रीमा यी किशोरी मार्गदर्शकका रूपमा देखिनुले बर्दिया र मुलुकै पर्यटनमा स्थानीयको नेतृत्व र सहभागितालाई गौरवमय रूपमा स्थापित गरिदिएको उनले बताए। प्राकृतिक वातावरणमा आमा र छोरी मिलेर 5 वटा डमरू हुर्काइरहेको दृश्य आफै पनि अद्भुत र अद्वितीय भएको WWF नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरूङले बताए। बीबीसीको उच्च स्तरीय डकुमेन्ट्रीमा बाघ बारेको नयाँ खोजले अन्तर्राष्ट्रिय संचार माध्यममा चर्चा हुँदा फेरि नेपालको नाम संरक्षण क्षेत्रमा चर्चामा आएको छ। यसले बर्दिया निकुञ्जमा विश्वभरका पर्यटक र संरक्षण प्रेमीको चासो बढेको छ। बाघले 2-3 वर्षको अन्तर राखेर बच्चा जन्माउँछ। त्यसबीचमा पोथीले बच्चा हुर्काउने, शिकार गर्न सिकाउने र टेरिटोरी मार्किङ गर्न सिकाउने गर्छन्। जति छिटो सिक्यो उति छिटो आमा छाडेर बस्छन्। बाघले 104 दिनदेखि 109 दिनसम्म गर्भ धारण गर्छन्। एक बेतमा 2-4 वटासम्म बच्चा जन्मिन्छन्। बाघ भएको स्थानको पारिस्थितिक पारिस्थितिकीय प्रणाली स्वस्थ छ भन्ने बुझिन्छ। खाद्य श्रृंखलामा बाघ मुख्य गरी शिकारी वन्यजन्तु भएकाले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा उल्लेखनीय योगदान गर्ने जुलोजिक सोसाइटी अफ लन्डनका नेपाल कन्ट्री रिप्रेजेन्टेटिभ डाक्टर भगवान दाहालले बताए। बाघ र मानिस एक आपसमा मिलेर बस्न सक्छन् भन्ने देखाउन सकियो भने विश्वकै लागि अझ उदाहरणीय हुने उनले बताए। सन् 2022 गणना अनुसार नेपालमा बाघको संख्या 355 छ। सन् 2010 121 थिए। 2026 भएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क यही जुलाई 29 पर्ने विश्व बाघ दिवसमा सार्वजनिक गर्ने तयारी छ।
2: कान्तिपुर डायरीमा पुनः भेटको पालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 मा फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको
1: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0975605080, 99520165580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सम्खुवा सभा।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98420226667।
6: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुनेर बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ शुरू। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
2: कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो।
1: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
3: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखे हो अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
1: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
4: पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
1: र लेबनानमा इजरायली आक्रमण पछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्ड्स र जापानको खेल पनि आजै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरेमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
6: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। पंचायत विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
4: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ, नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
6: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़े पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए, जसमा 48 मृत्यु भएको थियो भने 193 घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्। जून 20.5% बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारण बारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
2: सचेतनाका कार्यक्रमहरू पनि गयौं भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवाल साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि कोही समय रोक लगाउँ यो कारणले पनि, र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै निकायहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
6: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9, आगलागीबाट 5, हावाहुरीका कारण 4 र भारी वर्षाका कारण 3 मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 मृत्यु भएको थियो भने हावाहुरीका कारण 7, चट्याङका कारण 7, आगलागीमा परेर 7 र लेक लागेर 6 मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
3: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी चौकी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
6: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ।

0: साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता विथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्यल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति पौने 11 बजे अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति पौने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
1: सन्तोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
2: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर दमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
2: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहे।
7: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
2: होइन, यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौँ।
7: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
2: होइन, त्यो त देखाउँछ स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू

0: स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ, उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्था गर्न सकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
1: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
0: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैन, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु भएको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भनी जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
0: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
2: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाडौँ ललितपुर भक्तपुर बाहेकका जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाडौँमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
3: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
2: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
4: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
3: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्गी महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनुभयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनुभयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथी लाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि। एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
6: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
3: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
7: म जन्मिँदाखेरि चाहिँ अस्पष्ट योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन, कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ, अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नु पर्ने हुन्छ नि त, अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
8: हो भनेर
7: म के हो भन्ने कुरा नै अन्यल भयो कि।
8: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुर?
7: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
8: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई, त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
7: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो, त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त, अनि छोरा भइसकेपछि चाहिँ हजुर छोरा नै भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारीजुङ आउनुपर्छ, स्वर धोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जसरी अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रिज डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन, दारीजुङ आएन, मैले त्यो विदेशहरू बाँधेर यताउता हिँड्ने गर्थे, गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ। अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन, विभिन्न उपनामहरू, अब म यस्तो किन अरू जस्तो पाएर छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि, मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेको थिएँ। अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन,
8: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो?
7: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ, मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ, अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु, किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि, त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
8: जसले आफूलाई आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ?
7: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि, इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटल्ली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ, इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढ़िराखेको छौँ होइन, हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौ, हामी अलग होइनौ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ।
4: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
9: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। विमानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा
1: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले पङ्खासभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 029140084 र 9840485827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98422।

0: नमस्कार वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्स।

0: या नाम निशान टेलर स्टार खादारी एक बुद्धसुख बाटो दूरसंचार जाने बाटो
1: आयो सबको घर घर मायो।
2: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: निर्यातमा भारतको अवरोधपछि नेपालका 83 चिया उद्योग बन्दको घोषणा। सबै प्रदेशले आज वार्षिक बजेट ल्याउँदै बार्गेनिङमा कांग्रेसको सस्ता पनि त। पहुँच वृद्धि गर्दै लोकसेवा आयोग, 7 बैंकले खटाए ब्याजदर लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपाली युवा जो विश्वकपसँग जोड़िए शीर्षकको शुभ समाचार।
1: रातो रंगको आकर्षक कोकाकोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटन स्थित विशाल एटी एण्ड टी स्टेडियमभित्र व्यस्त देखिन्छन्। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको उक्त रंगशालाभित्र उनका तस्विर र भिडियो पछिल्ला 3 सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िएकामा उनी नेपालीका लागि गर्व बनेका छन्। ती युवा हुन् 29 वर्षीय अश्विन राज पोखरेल, सन् 2018 अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोका कोला लीड सुपरभाइजरका रूपमा डलास रंगशालामा कार्यरत छन्। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग र 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजदात रहेको छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताएका छन्। किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन, गोदाम भरिएका छन्, किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ उनले भनेका छन्। कसैले ठेक्का पूरा नगरीमा बाँकी काम बापतको रकम असुल गर्न सकिने कानून छ, तर उहाँहरूले सरकारी निकायले कहिले दावी नै नगरेपछि मध्यस्थले भराइदिन सक्दैनन् उनको भनाइ छ। मध्यस्थता अदालत र व्यावसायिक र करार सम्बन्धी विवाद छिटो र छरितो रूपमा समाधान गर्ने वैकल्पिक संयन्त्र हो। नेपालमा यसको मुख्य कानूनी आधार मध्यस्थता ऐन 2055 हो। सार्वजनिक खरिद ऐन र नियमावलीले सरकारी निकाय र ठेकेदार बीच सम्झौता कार्यान्वयनका क्रममा विवाद उत्पन्न भएमा र आपसी सहमतिमा टुंगो नलागेमा त्यस्ता विवाद मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने व्यवस्था गरेका छन्। विवादको निरूपण छिटो हुने, निर्णय बाध्यकारी हुने, गोप्यता कायम रहने जस्ता कारण व्यावसायिक विवादहरूमा मध्यस्थता मार्फत खोजिने समाधान संसारभर नै एउटा वैकल्पिक संयन्त्रका रूपमा विकसित भएको उनले बताएका छन्।
1: प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले जानकारी दिए। उनका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यता मधेस सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मधेस सरकारले 48 अर्बको बजेट विनियोजन गरेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कंग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। त्यसै गरी गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ी बजेट ल्याउने तयारी गरेको छ। त्यसै गरी सुदूरपश्चिम सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: बार्गेनिङमा संस्थापन इतर शीर्षकमा मध्याह दैनिकमा खबर छ। कांग्रेस संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। यसअघि यो समूहले काठमाण्डुमा पटक पटक भेला गर्दै आएको थियो भने कर्णाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ। संस्थापन इतर समूहले गरेको आइतबारको प्रदेश स्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाव सिर्जना भएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन्। सोही क्रममा कोशीमा भएको कार्यक्रममा शेखर कोइराला, सासाङ कोइराला, कृष्ण प्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एमपी साउत, मोहन बस्नेत, डाक्टर मिनेन्द्र रिजाल, मिन विश्वकर्मा, गुरू बराल, कुन्दन काप्ले लगायत सहभागी रहेका थिए। महाधिवेशनमा सभापति लड़ेका कोइराला निकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन्। वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टीम बनाएका शेखरले 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा 42% मत प्राप्त गरेका थिए। उनको टीमबाट महामन्त्री गगनसहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन अर्थात देउवा पक्षलाई काउन्टर दिँदै आएका थिए। तर विगत 2 वर्ष यता कोइराला समूहका गगन थापाले आफ्नै समूह बलियो बनाउँदै लगेको आरोप लागेको छ।
1: गुमेको साग फर्काउने एमालेको प्रयास हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमाले आगामी स्थानीय प्रदेशसभा निर्वाचनसम्म मिशन जागरण चलाउने भएको छ। जागरण अभियान मार्फत पार्टीको पुरानो साग फर्काउने एमालेको रणनीति छ। एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2047 निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ। पार्टीले तयार गरेको मिशन जागरण अभियानको अवधारणामा भनिएको छ, 2047 आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएका हुन्। पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको दावी छ।
3: खरिद प्रक्रियाको सरलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयककै रूपमा बाँकी प्रक्रिया अगाडि बढ़ाउने तयारी सरकारले गरेको छ। वैशाख 17 गतेका लागि आह्वान संसद अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश सिफारिश गरेको थियो। सिफारिश अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले क्रमशः जारी गर्नुभएको थियो। वैशाख 28 संसद अधिवेशनको पहिलो बैठकमा 8 अध्यादेश पेश भएका थिए।
1: राजस्वको ठूलो अंश ब्याज तिर्नमै खर्च, अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। पछिल्लो समय वैदेशिक ऋणको जोसा भइरहँदा देशभित्रैबाट उठाइने ऋण आन्तरिक ऋणको बढ़दो बोझ जोखिमपूर्ण रहेको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्यांकले संयुक्त रूपमा तयार पारेको ऋणको दिगुपना सम्बन्धी विवेचना प्रतिवेदनले नेपालको आन्तरिक ऋणको अवस्थालाई जोखिमको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ। उक्त प्रतिवेदनको विषय समेटिएको आईएमएफको हालै सार्वजनिक नेपाल सम्बन्धी प्रतिवेदनमा नेपालले वैदेशिक ऋणका क्षेत्रमा खासै ठूलो संकट बेहोर्न नपरे पनि आन्तरिक ऋणको भार भने अस्वाभाविक रूपमा चुलिएको बताइएको छ। विशेष गरी अल्पकालीन ट्रेजरी बिलहरूमाथिको अत्याधिक निर्भरता, घट्दो राजस्व र वैदेशिक अनुदानमा आएको संकुचनले नेपालले अहिले आफ्नो आन्तरिक ऋण तिर्न क्षेत्रीय र समान आर्थिक हैसियत भएका छिमेकी देशहरूको तुलनामा राष्ट्रिय राजस्वको निकै ठूलो अंश खर्च गरिरहेको छ। यसले देशको दीर्घकालीन स्थिरतामाथि गम्भीर प्रश्न खड़ा गरिदिएको प्रतिवेदनमा उल्लेख छ। नेपालको सार्वजनिक ऋणलाई कम जोखिम भएको मुलुकका रूपमा लिइने गरिए पनि पछिल्लो एक दशकमा आन्तरिक ऋणको संरचनामा डरलाग्दो परिवर्तन आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 कुल गृहस्थ उत्पादन जीडीपीको तुलनामा 10.1% मात्र रहेको आन्तरिक ऋण आर्थिक वर्ष 2081-82 आइपुग्दा 24.4% पुगेको छ। 10 वर्षको अवधिमा आन्तरिक ऋणको अनुपात दोब्बर भन्दा बढ़ीले बढ़नुमा COVID-19 पछिको आर्थिक पुनरूत्थान, सुस्त राजस्व संकलन र पूँजीगत खर्च धान्न लिइएको ऋण मुख्य कारण देखाइएको छ।
3: एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर, जयनगर र रक्सौल सिर्सियामा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार सहायतालाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्चाल हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेशन इकोनोमिक एण्ड सोशल कमिशन फर द एसिया एण्ड द प्यासिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानामा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतेमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिंकका रूपमा समेत मेची महाकाली रेल मार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपलाई जोड्ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य एसियाली राष्ट्रहरू बीचको व्यापार र यातायातलाई सहज बनाउनु तथा युरोपसम्म सीधा रेल सम्पर्क स्थापना गर्नु हो। यस सञ्जाल अन्तर्गत करिब 1,18,000 किलोमिटर लामो रेलवे लाइनहरू समेटिएका छन्। यो सञ्जाल एसिया र युरोप जोड्ने मुख्य तीनवटा करिडोरमा विभाजित छ। ट्रान्स साइबेरियन करिडोर पहिलो करिडोरको रूपमा रहेको छ। यो करिडोर मार्फत रूस हुँदै युरोप जोड़िन्छ। त्यसैगरी दोस्रोमा उत्तर दक्षिण